0: ल्याएर सचेत गराई छान्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जंगे अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्लेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौं।
1: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनु हुँदै सेनानी श्री श्रुति कुँवर,
2: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्ने चाहिँ हामीले गर्छौँ, तर कारवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य सैनिक प्रहरीबाट हुन्छ।
3: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड़ दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पीड गन जस्ता प्रविधिसँगै विशेष टीमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
4: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने बेला उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीड़ितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरेका छौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिंगर प्रिन्ट निकाल्नु पर्यो, लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पीड चेक गर्नु पर्यो त्यो गाडीको भने हामीसँग स्पीड गनको उपलब्धता छ, र मापसी सेवन मापन गर्न परेको अवस्थामा चाहिँ ब्रेथलाइजर द्वारा चाहिँ मापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सहज गरेर प्रवेश गराउने गरिन्थ्यो भने हालै अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ वकथ्रू गेटबाट प्रवेश गराएर निज व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
1: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ, जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने, प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोड़िएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल,
5: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैन्य अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ, अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक पर्यो डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
3: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उच्च बनाएको छ।
6: सहसेनानी निरञ्जन चौहान, विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँभन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसरा नै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिशनमा फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिशन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्सलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
1: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन, जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल,
7: सैनिक प्रहरीले भिन्न प्रकृतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नत हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने अर्को विभिन्न मिशनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिशनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौँ। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्जब ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौँ। तालिमको दौरानमा नेपाल प्रहरी त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीको अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू चाहिँ बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिँ पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेज भिभिआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौँ।
3: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजूद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
8: बुद्ध हेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब एजिएल नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएन भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कर्टहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक प्रहरीको भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जस गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासन देखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गौरव ठान्छ।
9: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भिभिआईपीहरूको स्कर्टदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष रूपमा खटिएर एउटा सिपाही भएर रूपमा अग्रपन्थीमा रहेर ड्युटी गर्नु पाउँदा मलाई एकदम गर्व फिल हुन्छ। हामीले चाहिँ सेरोमोनियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठुल्ठुलो शिवरात्रीको ड्युटीहरूदेखि लिएर हेडक्वार्टरभित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भिआईपीहरू भिभिआईपीहरू आउँदा त्यसको स्कर्ट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौँ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरीभित्र रहेर अन्य नेपाली सेना भन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भिभिआईपी र भिआईपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भिआईपी भिभिआईपीहरूसँग त्यसरी नजिक भएर ड्युटी गर्न पाउँदा चाहिँ आफैमा चाहिँ गर्व महसुस हुन्छ।
1: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर।
6: कुनै पनि बाहिर हाम्रो व्यक्तिहरू जाँदाखेरि कुनै घटना दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हाम्रोलाई 24 घण्टा जाने ड्युटी म्यानुअल हुन्छ यहाँ, जसमा हामीले एउटा हटलाइन पनि राखेका छौँ 106 चाहिँ सम्पर्क गरेर उसले आफ्नो चाहिँ गुनासोहरू पुग्न चाहिँ सक्छ। कुनै पनि ट्राफिक रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले जाने हामीहरूलाई 106 हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर जाने फलानु व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। तत्पश्चात हाम्रो यहाँ तयारी सेमोहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा जेसीओ कमान्ड बसिरहेको हुन्छ, घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीहरूले यहाँ निर्धारण गरी तयारी टिमहरू जाने उक्त स्थानमा चाहिँ
3: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई सैनिक मूल्य मान्यतामा दृढ राख्न सैनिक प्रहरीले वहन गरेको जिम्मेवारी प्रशंसित छ।
10: श्रोता, यस परिस्थितिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
11: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
12: अहिले बिहानको ठीक 6 बज्यो।

0: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा कानून निर्माण र सुधारका लागि सरकारले जनाएको प्रतिबद्धताको प्रसंग। सरकारले चालू आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्षको रूपमा घोषणा गर्दै नयाँ बनाउने कानून र बनेका कानूनलाई कार्यान्वयनका लागि बनाइएको योजना अनुसार अघि बढ़ने प्रतिबद्धता जनाएको छ। यो आर्थिक वर्षमा निर्माण गरिने 166 विधेयकहरूको सूची यसअघि नै संघीय संसदमा बुझाएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानून सुधार र निर्माणको वर्षका रूपमा घोषणा गरेको हो। हिजो एक सन्धि सार्वजनिक गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून सुधार र निर्माणको वर्ष घोषणा गरिएको बताउनुभयो।
2: आर्थिक वर्ष 2083-84 कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार तथा कानून निर्माण वर्ष ल रिफर्म इयरको रूपमा घोषणा गरेका छौं। यस वर्ष प्रचलित ऐनहरूको पुनरावलोकन गर्दै आवश्यक कानूनहरूमा संशोधन, खारेजी, संहिताकरण वा एकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ भने नयाँ कानून आवश्यक भएका क्षेत्रहरूको पनि पहिचान गर्नेछौ, जसका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गरेर समग्र प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढ़ाउनको लागि हामीले तयारी पनि गरिसकेका छौं। कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम संचालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ। कानून निर्माण प्रक्रिया थप प्रभावकारी र समयमै सम्पन्न गराउनको लागि संघीय संसदसँग पनि आवश्यक समन्वय रहनेछ।
1: संघीय संसदमा विधेयक निर्माण छलफल र पारित गर्ने प्रक्रियालाई समयमा नै सम्पन्न गर्नका लागि ती काममा संलग्न हुने जनशक्तिको प्राविधिक तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने तथा संघीय संसदका विषयगत समितिहरूलाई थप सक्रिय बनाउन सभामुख तथा संसदीय समितिका सभापति र संसदका महासचिवसँग आवश्यक समन्वय गरिने पनि योजनामा उल्लेख छ। प्रत्येक महिनाको पहिलो सोमबार सम्बन्धित मन्त्रालयका कानून महाशाखा शाखा प्रमुखसँग परामर्श बैठक आयोजना गरी विधेयकहरूको प्रगतिको सम्बन्धमा छलफल गरिने, प्रत्येक मन्त्रालयका मन्त्रीसँग विधेयकहरूको अवस्थाबारे नियमित छलफल परामर्श गरी विधेयक तर्जुमा गरी संसदमा पेश गर्ने कार्यलाई समयमा नै अघि बढ़ाउन आवश्यक सहजीकरण गरिने, आम नागरिकबाट प्राप्त सुझावलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी उपयुक्त सुझावहरूलाई कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गरिने पनि मन्त्रालयले जनाएको छ। कार्यान्वयन तथा अभ्यासका क्रममा देखिएका व्यावहारिक समस्या तथा कमजोरीहरूको सम्बन्धमा प्रणाली मार्फत सरकारी अधिकारीहरूले प्रदान गरेका सुझावहरूको अध्ययन विश्लेषण गरी आवश्यक अनुसार ती सुझावहरू बमोजिम कानून सुधारका लागि आवश्यक समन्वय गरिने पनि मन्त्री गौतमले बताउनुभयो। सर्वोच्च अदालत तथा अन्य अदालतबाट भएका आदेश तथा फैसलाहरू अध्ययन गरी कानून निर्माण वा संशोधन आवश्यक पर्ने विषयहरू कानून निर्माण तथा संशोधनको वार्षिक कार्ययोजनामा समावेश गरी आवश्यक विधेयक तर्जुमा गरिने पनि घोषणामा उल्लेख गरिएको छ।
3: अब मिटर ब्याज पीड़ित र सरकार बीच भएको सहमतिको प्रसंग। 9 दिनदेखि जारी मिटर ब्याज पीड़ित विरूद्धको आन्दोलनमा सहभागी र सरकार बीच 9 बुधे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाइएको छ। गत 25 असारमा धनुषाको जनकपुर स्थित तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि 32 असारमा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार काठमाण्डुमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीड़ित पक्षको वार्ता टोलीको बीचमा भएको छलफलपछि 9 बुधे सहमति जुटेको हो। सहमति पत्रमा सरकारी टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलनको प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखित स्वत अवैध र खारेज हुने उल्लेख छ। गृह मन्त्रालयले 3 महिनापछि मिटर ब्याज नियन्त्रण सम्बन्धी विशेष ऐनको मस्यौदा तयार गर्नेछ। प्रस्तावित ऐनमा मिटर ब्याज सम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीड़ितको सम्पत्ति फिर्ता गराउने तथा उचित क्षतिपूर्तिको व्यवस्था समेटिनेछ। सहमति अनुसार वडा कार्यालय मार्फत हुने ऋण लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंकिङ कारोबारको प्रमाण अनिवार्य गरिनेछ। भ्रष्टाचार वा अन्य आपराधिक लाभबाट आर्जित रकम मिटर ब्याजमा लगाउनेमाथि पनि कड़ा कानूनी कार्यवाही गरिने उल्लेख छ। नयाँ कानूनमा वास्तविकता भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, चरको ब्याज असुल्ने, धम्की दिने, शारीरिक वा मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने तथा सम्पत्ति हत्याउने कार्यलाई अपराधका रूपमा परिभाषित गरिने उल्लेख छ। मिटर ब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत खोजी तथा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ ऐन अन्तर्गत समेत छानबिन गरिने सहमति भएको छ। अदालतमा विचाराधीन मुद्दामा पीड़ितले न्याय पाउने गरी देखिएका कानूनी अवरोध हटाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ। पीड़ितका गुनासा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको संयोजकत्वमा केन्द्रमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गर्ने पनि उल्लेख गरिएको छ। वार्ता टोलीका संयोजक सचिव सापकोटाले सहमतिपछि भन्नुभयो,
4: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
3: जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका तीन प्रतिनिधि सहित सहजीकरण समिति गठन गरी छ महिनाभित्र सबै उजुरी फर्सेउट गर्ने र त्यसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेशको सुहारले सरकारले गरेका प्रतिबद्धता र सहमति पूर्णत लागू गर्नुपर्ने बताउनुभयो। यसैबीच अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले हिजो उहाँलाई साधारण तारिखमा रिहा गर्न आदेश दिनुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदाबी गरेको थियो, तर थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वपक्षको लागि साधारण तारिखमा राख्न आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
5: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अदालत 59 दफा 7 गएको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्व पक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साधारण तारिखमा राख्नु भनी आज विशेष अदालतको इलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इलासबाट यो आदेश भएको छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीको योजना कार्यान्वयनमा कसरी हुँदैछ सुधार?
7: त्यो कुरा अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएका सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
3: उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा फर्सेट, मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर
10: 0152 54 352 53
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
12: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
13: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
14: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
13: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
15: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
16: कार्यक्रम साझा आवाज,
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर भने छु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
13: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
15: पसिनाको सम्मान, समानताको अभियान,
16: कार्यक्रम साझा आवाज।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
6: डडलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलू खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलू लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलू खेती तथा बिउ आलू उत्पादनमा लागेका छन्।
19: डडेलधुराको अमरगढ़ी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलू उत्पादन गर्नुहुन्थ्यो, अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
20: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
19: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलू उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलूको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह झुकालको अनुभव छ।
21: कृषि ज्ञान केन्द्रले, यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सानसानो कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80 क्विन्टल उत्पादन भयो।
19: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो, अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाईका प्रमुख पिताम्बर बस्नेत:
22: गाउँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट त्यसको दोब्बर तेब्बर फाइदा हुन्छ नि त, त्यसले गर्दा सुरुमा किसानलाई हामी डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो। हिउँदेर बर्खे गरेर खासै हिउँदे आलु हाम्रो धेरै छ, 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती गरेको अवस्था हो।
19: उन्नत जातका बिउ, सिँचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
3: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको छ। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधान धारा 168 को उपधारा 90 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो।
6: डेंगी रोकथामका लागि हिजोदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय स्वास्थ्य संस्था शैक्षिक संस्था सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक सम्बन्धी र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने नष्ट गर्ने घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने सचेतना अभिवृद्धि गरिने काम गरिनेछ।
6: अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन हुनेछ।
3: लगातारको पानीसँगै आएको बाढ़ी पहिरोका कारण देशभरका विभिन्न 6 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको हिजो साँझसम्मको तथ्याङ्क अनुसार बाढ़ी पहिरो डुबान लगायतका कारणले 6 राजमार्ग अवरूद्ध भएका हुन्। बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसीमा सञ्चालन हुने सबै सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले बताएको छ। बीपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै गत जेठ 22 बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको हो। उक्त सड़कमा बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म मात्र सवारी साधन सञ्चालन हुने गर्छन्। वर्षातका कारण हुन सक्ने बाढ़ी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन हुने सबै सवारी साधन आवतजावतमा रोक लगाइएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताउनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्रेले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सड़क बन्द भएको बताउनुभयो। गत असार 28 अर्घाखाँचीको पानिनी गाउँपालिका 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सड़कमाथिबाट ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पहिरोका कारण अवरूद्ध छ। गत असार 31 भोटीकोशी गाउँपालिका 4-0 अन्तर्गत अरनीको राजमार्गमा सड़कमाथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको नेपाल प्रहरीको भनाई छ। बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द रहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
6: 2 दिनदेखि बन्द त्रिभुवन विमानस्थलबाट हुने निर्यात व्यापार खुलाउन 2 बुधे सहमति भएको छ। सहमतिपछि निर्यात व्यापार सञ्चालन हुने भएको हो। भन्सार विमानस्थलका प्रहरी सुरक्षाको नाममा कार्गोका कामदारहरूलाई प्रवेशमा रोक लगाएको र काममा बाधा पुर्याएको भन्दै निर्यात व्यापार ठप्प बनाइएको थियो। बिहिबार दिनभर सरकारवाला बीच भएको वार्ताबाट भएको सहमति कार्यान्वयन नभएपछि निर्यात खुल्न सकेको थिएन। कार्गो व्यवस्थापनका लागि आगामी दिनमा सुधारको योजना ल्याउने र तत्काललाई पहिलेकै व्यवस्था अनुसार मालवस्तुको मार्किङ र लेबलिङ गर्ने सहमति समेत भएको छ।
3: सरकारले आर्थिक वर्ष 2082-83 असार 24 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया 2 3,03,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारीमा उल्लेख गरेको छ। यसैबीच साल ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले वैदेशिक व्यापारमा विद्यमान कर प्रणाली र पारवहन असहजताका कारण मल आपूर्तिमा चुनौती थपिएको बताउनु भएको छ। संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा बोल्दै उहाँले अग्रिम आयकर टीडीएस दोहोरो कर मुक्ति सम्झौताको अभाव र बन्दरगाहको सीमितताले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू नेपालमा आकर्षित हुन नसकेको उल्लेख गर्नुभयो।
6: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि बेजिङले आरोपको खण्डन गरेको छ। मिडटर्म निर्वाचन अघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दावीलाई पुनः जीवित गर्नुभएको छ। धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरेका छन्। राष्ट्रपति ट्रम्पले बिहिबार व्हाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको समेत बताउनु भएको थियो। अमेरिका इरान बीचको युद्ध फेरि चर्किएको छ। यो सँगै इरानका सर्वसाधारणमा त्रास, अन्यलता, आर्थिक संकट र मानसिक तनाव बढ़दै गएको छ। केही समय कायम रहेको कमजोर युद्धविराम भंग भएपछि पुनः आक्रमण शुरू भएको हो। रोइटर्सका अनुसार विभिन्न इरानी नागरिकले युद्धका कारण महँगी तीव्र रूपमा बढ़ेको बताएका छन् भने युद्ध अघिको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर बढ़ेको छ। सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा परेको नागरिकहरूले बताएका छन् र कंगोमा इबोला प्रकोप उच्च बन्दै गएको छ। अहिलेसम्म 2,100 जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओले सक्रिय द्वन्द असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रमा उपचार कार्यमा बाधा पुर्याएको समेत बताएको छ। निगरानी उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरू भए तापनि रोगको उच्च प्रकोपले त्यसका नियन्त्रण प्रयासहरूमा बाधा पुर्याएको समेत बताइएको छ।
3: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। मलेसियामा सम्पन्न खेलमा युएईसँग नेपाल सुपर ओभरमा पराजित भयो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भइसकेको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएईलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन मात्र बनाउन सकेपछि 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा शुरूमा ब्याटिङ गरेको नेपालले मात्र 6 रनको चुनौती दियो। उक्त चुनौती युएईले मात्र 3 बलमा 7 रन बनाउँदै भेटाएको हो। यो जितसँगै युएई फाइनलमा पुगेको छ। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली चीनको कुनमिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीहरूमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिंजाली र सविता राई रहनु भएको छ। एसियाली खेलकुदकै लागि छनौट हुनुभएको सुस्मिता तामाङ चीनमै रहेकाले उतैबाट टोलीसँग समावेश हुने जानकारी दिइएको छ। प्रशिक्षकमा प्रकाश महर्जन रहनु भएको छ। एसिया टोली बाहेक खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै आइतबार भोलि चीन जानुहुने भएको छ।
6: विपदको प्रतिकार योजना निर्माण र कार्यान्वयनमा सरकारले चालेको कदम र देखिएको नतिजा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
6: साझा खबरमा अब विपदको पूर्व तयारी। यो बर्खाको समयमा मौसम जन्य विपदका घटनाबाट हुने जनधनको क्षति रोक्न सरकारले बनाएका योजना र कानूनको अवस्थाका बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँग हामीले कुराकानी गरेका छौं।
4: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नु भने हामीले खैती योजना बनाइसक्यो साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैदी योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो। र तपाईँको असार त कुर्नै भएन।
5: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ, छोटकरीमा दोहोऱ्याउन छ।
4: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेका छौँ। भनेको
5: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
4: त्योभन्दा पहिला अब
5: दुई वर्ष अगाडि भन्दा अहिले
4: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ। त्यो भएर यो सेन्डाई फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला चाहिँ विपदबारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रा चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ। अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि बढ्ने प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
5: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भनेर सोध्नुभयो।
4: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु। गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है, यो वर्ष आज हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सडक विभागको चाहिँ राष्ट्रिय सडक भनौँ न, राष्ट्रिय सडक र त्योसँग जोड्ने फिडर सडकहरूमा 277 ह्याभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै ठाउँ
5: जसले पनि डाउनलोड गरेर
4: होइन, तपाईँको यस्तो छ अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिङले मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ ह्याभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ। र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन, र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्मार्गको अथवा तपाईँको त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन। त्यो भएको हुनाले अब जति सक्यो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ। त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएका सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षको रूपमा घोषणा, 9 दिनदेखि जारी मीटर ब्याज पीड़ितको आन्दोलन स्थगित, सरकारसँग 9 बुधे सहमति,
5: नेकपा एमालेका नेता पौडेल विशेष अदालतबाट साधारण तारिकमा रिहा, सहजकर्तालाई मुद्दा चलाइयो, उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा भरछोट,
6: मल आपूर्तिमा कर प्रणाली र पार्वन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध, विपद प्रतिकार योजना कार्यान्वयनमा सुधार हुँदै,
5: अमेरिकी आरोपमा चीनको खण्डन, निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप नभएको दावी, अमेरिका इरान बीच नागरिक बीचको द्वन्द्वले नागरिकमा पुनः त्रास, सशस्त्र द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रणमा समस्या,
6: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित, विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली चीन जाने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, साउने संक्रान्ति हिजो र लुतो फाल्ने दिन पनि हिजो नै थियो र लुतोलाई कतिपयले राजनीतिक लगायत अरू सामाजिक विभिन्न प्रकारका विकृति र यसलाई हटाउनु पर्ने बारेमा पनि जोड़ दिँदै व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा पनि विचार व्यक्त गर्दै आएका छन्। यहाँ दुईजना व्यक्ति छन्, दुईजना मध्ये एकजना अलि पाको जस्ता देखिन्छन् र नजिकै रहेका अर्को व्यक्तितर्फ ती व्यक्तिले औंला ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, 35 वर्ष पुरानो लुतो यो संक्रान्तिमा पनि हटाउन नसकिने जस्तो छ।
7: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सन्तोष गन्धर्व
0: अनि म दिलासा नेपाल। कार्यक्रम साझा आवाजको आज पाँचौं भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्तन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र वरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cin.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: अहिले पनि अधिकांश घरको काम महिलाले नै गर्नुपर्ने हुन्छ। भान्सा होस् वा करेसाबारीदेखि खेती किसानसम्म महिलाकै सहभागिता हुने गरेको छ, तर यति काम गर्दा पनि महिलाको जिम्मेवारी र श्रममाथि प्रश्न उठ्ने गरेको हुन्छ। मुख्य गरी घर परिवारमा महिलाले गर्ने अवैतनिक श्रमको मूल्यबारे जनचेतना अभिवृद्धि गर्नु तथा घरायसी जिम्मेवारीको समान बाँडफाँड मार्फत लैंगिक समानता प्रवर्धन गर्नु आजको आवश्यकता भइसकेको छ। आजको कार्यक्रममा हामी महिलाको श्रम, परिवार र समाजको योगदान, समान ज्याला र परिवारभित्रको साझेदारीका विषयको आवश्यकता, चुनौती र समाधानको विषयमा कुरा गर्नेछौ। महिलाको श्रम र समान अवसर, हानिकारक परम्परागत अभ्यास, त्यसले निम्त्याएको हिंसा, चुनौती र समाधानका उपायबारे पनि कुरा गर्नेछौ।
0: महिलाहरू बिहानै 4-5 बजेदेखि नै दैनिक काम शुरू गर्छन्। उनको दैनिकी उज्यालो नहुँदै शुरू हुन्छ। कृषिमा काम गर्ने, दैनिक ज्याला मजदूरी र सरकारी होस् या गैर सरकारी क्षेत्रमा काम गर्ने महिलाको दैनिकी बिहानबाटै शुरू हुन्छ। खाना पकाउने, बालबालिका हेरचाह, पशुपालन, खेतीपाती लगायत सबै जिम्मेवारीहरू उनकै हुन्छ।
1: घरधन्दासँगै आफूलाई कृषिमा अब्बल बनाइरहेका महिला किसानले व्यवसाय खेतीलाई जोड़ दिइरहेका छन्। अहिले पनि देशका अधिकांश भूभागमा महिलाहरू व्यवसाय खेतीमा व्यस्त हुने गरेका छन्। कसरी दुई पैसा घरमा भित्रिन्छ भनी कृषिमा आत्मनिर्भर बन्न दाङ घोराई दस्की गीता रावतले विगत लामो समयदेखि विभिन्न अर्ग्यानिक कृषि वस्तु आफैले उत्पादन गरेर बिक्री गर्दै आउनु भएको छ। 2 बिघा जग्गामा अर्ग्यानिक वस्तु उत्पादन गर्दै आउनुभएकी उहाँले हाल भने घोराई 5 मा 25 बिघा क्षेत्रफलमा खेती विस्तार गर्नुभएको छ। व्यवसायबाट वार्षिक रूपमा 30 लाख बढ़ीको कारोबार गर्दै आउनुभएकी उहाँको अनुभव सुनौ।
2: म चाहिँ बाल्यकालदेखि नै कृषिमा बढी चासो दिने, विद्यार्थी जीवनदेखि नै मेरो यो चासो थियो, किनभने आफूले गरेको चिज खानुपर्छ भन्ने। त्यो बेला फेरि मेरो बुवा एकदम कृषिमा अगुवा किसान भावनाले ठाउँ ठाउँमा भ्रमण जाने, अनि बुवाले भ्रमणका कुरा गर्ने, नयाँ नयाँ जातका बिउहरू, एउटा कोसा भयो भने लिएर बिउ फैलाउने, एउटा मात्र धानको बाला पनि लिएर बिउ फैलाउने मेरो बुवाको बानी थियो। ठ्याक्कै मैले अहिले चाहिँ बुवाले गरेको कृषि पेसालाई अँगाल्दै सानो उहिले चाहिँ निर्वाहमुखी थियो भने मैले चाहिँ धेरै ठाउँमा भ्रमण गर्ने अवसर पाए, धेरै ठाउँका फिल्डहरू हेरे, धेरै तालिमहरू लिँदाखेरि चाहिँ हामी पनि ठुलो भोलुममा जानुपर्छ। अनि बिउ चाहिँ अब एक रुपियाँ मैले व्यवसाय सञ्चालन गरेको अहिले लगभग 18-20 वर्ष भयो। जति भए पनि एउटा धनियाँको बिउ, एउटा लौकाको बिउ, एउटाको काँक्राको बिउ पनि हामीले बाहिरबाट ल्याउनु पर्ने र परनिर्भर हुनुपर्ने, कस्तो हाम्रो देश हो यस्तो, अनि आफ्नो घरको छानामा फर्सी लौकाहरू फल्ट्या छन्, कोया छन्, सर्या छन्, गले छन्, यही बिउ पनि बाहिर लिन जानुपर्ने, ल्याउँदाखेरि बाटामा तनाव, पुलिसहरू त्यस्तै गर्ने, भन्सारमा त्यस्तै गर्ने होइन, त्यही माथि पनि कति महँगो, त्यो लिएर किसानलाई दिँदा झन महँगो पर्ने। त्यही भएर चाहिँ म यस्तो गरेर हुँदैन, अलि निर्वाहमुखी भन्दा पनि व्यवसायमुखी गर्नुपर्छ र अलि धेरै भोलुममा खेती गरेर मैले व्यवसाय सञ्चालन गरेको अहिले लगभग 18-20 वर्ष भयो। जति भए पनि एउटा धनियाँको बिउ, एउटा लौकाको बिउ, एउटाको काँक्राको बिउ पनि हामीले बाहिरबाट ल्याउनु पर्ने र परनिर्भर हुनुपर्ने, कस्तो हाम्रो देश हो यस्तो, अनि आफ्नो

0: वास्तवमा छु।
1: यहाँले जुन अर्ग्यानिक वस्तुहरू बिक्री गर्दै आउनु भएको छ विगत लामो समयदेखि, आफै उत्पादन गर्नुहुन्छ?
0: मैले चाहिँ पहिला सुरुमा 2 बिघाबाट सुरु गरे, त्यतिखेर मसँग सानो मिनी टिलर थियो।
2: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: हरो विषयमा सारो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट।
3: यतिखेर हाम्रो भेषमा स्वतन्त्र नागरिक समूहका अभियन्ता एवं वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: थ्याङ्क यू सो मच खेमजी।
3: अब यतिखेर यतिखेर देवेन्द्रराज पाण्डेको निधन भएको छ, विचलित अभियन्ताको होइन उहाँ अस्ताउनु भएको छ। नागरिक हक र नागरिक मैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता थियो 36 सालदेखि नै। 46 जनआन्दोलनदेखि उहाँको छवि नागरिक अगुवाको रूपमा स्थापित भएको थियो। आज उहाँलाई कसरी सम्झिनुहुन्छ?
4: स्वतन्त्र नागरिक अभियानको म अध्यक्षको नाताले नेपालको नागरिक आन्दोलनलाई बलियो बनाएर निष्ठ पुर्याउने अमूर्धन्य व्यक्ति हुनुहुन्थ्यो देवेन्द्रराज पाण्डे। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा, प्रजातान्त्रिक आन्दोलनमा जनताको अधिकारको लागि, अभिव्यक्ति स्वतन्त्रताको लागि र कानूनी राज्यको लागि र संविधान ल्याएर यो देशलाई 30 वर्ष पञ्चायती व्यवस्था अन्त्य गर्न उहाँले जुन भूमिका खेल्नुभएको थियो र संविधान निर्माण प्रक्रियामा कृष्णप्रसाद भट्टाईको नेतृत्व सरकारमा उहाँले अतन्त्र रूपमा जुन छोटो समयमा धेरै राम्रो काम गरेर देशलाई संविधान दिएर एउटा महत्वपूर्ण गुण लगाउनु भएको व्यक्ति हो देवेन्द्र पाण्डे भनेको। उहाँले नागरिक आन्दोलनलाई यति बलियो बनाउनुभयो, नागरिकहरूको अधिकारको बारेमा उहाँले यति धेरै बहस गर्नुभयो। 62-63 सालको जनआन्दोलनको म कुरा गर्न चाहन्छु। त्यतिखेर दलहरू सुतेका थिए, दलहरूको भूमिका अत्यन्त कमजोर थियो र नागरिक आन्दोलनको नेतृत्व उहाँले गर्नुभयो देवेन्द्र पाण्डे। त्यसैले आज हामी सबैको उहाँ प्रेरणादायी व्यक्तित्व हो। नेपालको नागरिक आन्दोलनमा उहाँले खेलेको भूमिका कुनै पनि नेपालीले कहिले पनि बिर्सँदैन। उहाँ अत्यन्त योग्य र सक्षम व्यक्ति हुनुहुन्थ्यो। गैराति उहाँको हिजो जसरी निधन भएको छ, सबै नेपालीहरूमा ठुलो पीडा पनि छ। किन पीडा छ भने अहिले नागरिक आन्दोलन कसरी अगाडि बढ्ला भन्ने धेरै बहस भइरहँदाखेरि

0: उहाँको निधन भयो, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, परिवारजनप्रति संवेदना व्यक्त गर्न चाहन्छु र म सबै देशका नागरिकलाई भन्न चाहन्छु, नागरिक आन्दोलनको एकजना सूत्रधार हो उहाँले बीपी कोइरालालाई साथ दिएको जन्म संग्रहमा, उहाँले 46 सालको जनआन्दोलनमा गणेश मान सिंह कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला मनमोहन अधिकारीलाई साथ दिएको व्यक्ति हो, 62-63 सालको जनआन्दोलनमा उहाँले लोकतन्त्रको पक्षमा प्रजातन्त्रको पक्षमा आफूलाई उभ्याएको व्यक्ति हो धर्मराज पाण्डे भनेको। त्यसैले आज म स्वतन्त्र नारी अभियानको
1: नेतृत्व
0: नागरिक आन्दोलन हाम्रो देशमा कमजोर हुनुहुँदैन। मलाई अस्ति कृष्ण पाईले भन्नुभएको थियो नागरिक आन्दोलन बलियो बनाउनु पर्छ, तपाईँले नेतृत्व गर्नु पर्यो, नागरिक आन्दोलन बलियो भयो भने यसले खबरदारी गर्न सक्छ देशमा अहिलेको सत्तामा बसेका नेताहरूलाई, प्रधानमन्त्रीलाई, मन्त्रीलाई, 73 दलका नेताहरूलाई, प्रतिपक्षलाई पनि खबरदारी गर्नुपर्ने आवश्यकता छ। किन भन्दाखेरि उनीहरूले बाटो बिरायो भने, गल्ती कमजोरी गरे भने खबरदारी आजको आवश्यकता हो।
1: अहिले तपाईँहरूले पनि अब नागरिक एउटा अभियन्ता गुमाउनु पर्दाको पीड़ा र त्यस पछाडि चाहिँ तपाईँहरूले पनि थालेको यो अभियान होइन, उहाँ एउटा पथ प्रदर्शकका रूपमा पनि एउटा अनुयायीका रूपमा पनि उहाँ हुन सक्नुहुन्छ, तर आज तपाईँहरूले एउटा छाया सरकार गठनको अवधारणालाई अगाडि सार्नु भएको छ होइन, भर्खरै 100 दिन मात्रै पूरा भएको छ, 100 दिनभन्दा 1-2 दिन बेसी भएको छ सरकार निर्माणमा, अब छाया सरकार गठन गरेर सरकारलाई तपाईँहरूले सहयोग गर्न खोज्या कि असहयोग गर्न खोज्या, दबाव दिन खोज्या?
0: होइन, बालन शाह प्रधानमन्त्री बनेकै दिन नेपालमा पहिलो पटक स्वतन्त्र नारी अभियानको हामीले शुरूआत गरेको हो, बनेकै दिन हामीले स्पष्ट रूपमा भनेका थियौं त्यतिखेर, देशमा सुशासनको लागि, विकास र समृद्धिको लागि, भ्रष्टाचार कारवाही गर्नको लागि वर्तमान सरकार अगाडि बढ्नुपर्छ, यसले जनतालाई चाहिँ अब लोकतन्त्र विधिको शासन कानून राज्यको पत्रपति दिँदै यो सरकारले जनताको मन जित्नुपर्छ, जनताको कामहरू गर्नुपर्छ, स्वास्थ्य र शिक्षामा व्यापक रूपमा रिफर्म गर्नुपर्छ, निशुल्क गर्नुपर्छ स्वास्थ्य र शिक्षा भन्ने हाम्रो एजेन्डा हो आजको दिनमा। तर सरकारले कर लगायो, सरकारले गल्ती गर्यो भनेर हामीले भनिराखेका छौँ, शिक्षा र स्वास्थ्यमा कर लगाउनु गलत हुन्छ भन्ने हाम्रो एउटा निष्कर्ष स्वतन्त्र नारी अभियानको। फेरि हामीले एउटा अभियान सुरु गर्यौँ, बालन शाह प्रधानमन्त्री बनेकै दिनबाट सुरु गरेको यो अभियानले बालन शाहको 100 दिनको कार्यशैलीको कामको पनि उच्च मूल्याङ्कन हामीले गरेका छौँ र हामीले माइती मण्डलाबाट एउटा अभियान सुरु गर्यौँ त्यो दिन, र सरकारले राम्रो काम गर्न खोजेको छ तर सरकार रुमलिरहेछ, अल्मलिरहेछ है, सरकारले जनताको काम गर्नु पर्यो, जनतालाई चाहिँ खुसी राख्नु पर्यो, जनतामा निराशा आयो, जनता आज सरकारमाथि नै प्रश्न गरिराखेका छन्, लाखौं लाख जनताले के भनेका छन् भन्दाखेरि सरकारले बाटो नबिराओस्, सरकारले जनचाहना अनुसार काम गरोस्, यो सरकार जनप्रिय होस्, यो सरकारले रोजगारीको सृजना गरोस्, यो सरकारले विगतको पुराना दलका ठूला नेताहरूले गर्न सकेका काम गरोस्, यो सरकार पूर्व आग्रह नराखिकन काम गरोस्, आग्रह पूर्व राख्नु हुँदैन सरकारले, कसैलाई निषेध गर्नु हुँदैन, कसैलाई पूर्वाग्री भएर थुन्नु पनि हुँदैन, अहिले त यो सरकारले डेलिभरी दिने हो, सुशासन दिने हो, विकास निर्माणमा मुलुकलाई अगाडि बढाउने हो, काम छ नि जनताको लागि गर्ने हो, रोजगारी सिर्जना गर्ने हो, उद्योग धन्दा सिर्जना गर्ने हो, खोल्ने हो, लगानीको वातावरण बनाउने हो, हामीले त व्यापक रूपमा भनेका छौँ र नागरिकहरूको यो छाया सरकारले
1: भूमिका
0: निर्वाह गर्दैछ, हामी छाया
1: सरकारले कसरी हुन्छ त्यो छाया सरकार, को को के बन्छन् त्यहाँ, प्रधानमन्त्री को बन्छ, मन्त्रीहरू को बन्छन् होइन, त्यो गठन कसरी हुन्छ,
0: यसको प्रधानमन्त्रीको बारे हामी व्यापक रूपमा छलफल गरिराखेका छौँ, कसलाई प्रधानमन्त्री बनाउने र मन्त्रीहरू चाहिँ कस्ता व्यक्ति ल्याउने, विज्ञहरू ल्याउने, हरेक तह तबका भिगेको, हरेक तह तबका जनताको छ नि कुरा सुन्ने, जनताको कुरालाई छ नि राष्ट्रियकरण गर्ने, पीड़ितहरूलाई न्याय दिने, म देशभरिको पीड़ितलाई तपाईँको कार्यक्रम मार्फत किन नेपाली जनताले सबभन्दा बढी सुन्ने नेपाली बहसमा खेमजी म के भन्न चाहन्छु भन्दाखेरि देशभरिको पीड़ितहरूलाई अब हामी न्याय दिन्छौँ, मित्रवाद पीड़ितहरूलाई हामीले नै पहल गरे हो, उहाँहरूको आन्दोलनलाई पहिले नै मैले साथ दिएको थिएँ र मैले भनेको थिएँ तपाईँहरू काठमाडौँ आउनुहोस्, काठमाडौँ आउँदाखेरि हामी तपाईँहरूसँग सहकार्य गरेर तपाईँहरूको एजेन्डालाई सम्बोधन गर्न सरकारलाई दबाब दिन्छौँ भनेर मैले गृहमन्त्री सुरेन्द्र गुरुङलाई पनि भनेको थिएँ कि अब मिटर भाइ पीड़ितहरूको मागलाई सम्बोधन गर्न तपाईँ कहाँ जानुपर्छ, निजगढ उहाँ जानुभयो, उहाँलाई म धन्यवाद दिन चाहन्छु, किन भन्दाखेरि वार्ता भयो र मिटर भाइ पीड़ितहरूले न्याय पाउने वातावरण बनेको छ, हिजो सम्झौता भयो, नौ बुझे यो हाम्रो पक्ष हो, मिटर भाइ पीड़ित, लघुवित्त पीड़ित, सहकारी पीड़ित, धेरै पीडित अन्याय दिन चाहन्छौ। आज माइती घर मन्डेलामा आन्दोलन गरिराखेका धरामा बसिराखेका पीडितहरूलाई पनि हामी न्याय दिन चाहन्छौ। हामीले सरकारलाई भनेका छौँ हाम्रो एजेन्डा भनेको पीडितहरूलाई न्याय दिने हो र हामीले पीडितहरूको पक्षमा काम गर्ने हो। छाया सरकारले त अब जनताको एजेन्डाहरूमा सरकार कहाँ चुक्यो, सरकारले कहाँ कसरी कमजोर गरिरहेको छ, सरकारले गर्नुपर्ने काम र दायित्व र जिम्मेवारी के हो, सरकारको भूमिकालाई प्रभावकारी बनाउने प्रधानमन्त्रीले राम्रो काम गर्दा हामी खुलेर प्रशंसा गर्छौ, प्रधानमन्त्रीले गल्ती गर्दै जानुभयो भने हामी खबरदारी गरेर भन्छौ गलत भयो प्रधानमन्त्री, यो दुईटै मतको छ नि, अपमान नगरौं, नजरअन्दाज नगरौं, दुईटै मतको सरकारले जनताको मन जित्ने काम गरौं। यो सरकारले प्रतिपक्षसँग पनि सहकार्य गर्नुपर्छ खेमजी। छाया सरकारको एउटा नयाँ प्रस्ताव छ प्रधानमन्त्रीलाई, हामी एकदम व्यापक रूपमा छलफलमा छौँ, सबै पोलिटिकल पार्टीको बिचमा सहमति गरौँ, देश निर्माणमा विकासमा अब विकासको मूल नयाँ किसिमले अगाडि बढाउँ, देशमा चाहिँ अब जनताहरूले आशा विश्वास भरोसा गरौँ सरकारलाई, वा यो सरकारले राम्रो काम गर्यो, यो सरकारले सबैको मनको भावना बुझेर एक्सन गर्यो, एक्सन र परिणाम दिनको लागि यो सरकार अगाडि आयो भन्ने मान्छे दिनुपर्छ। सुशासन त यो सरकारले चाहिँ एजेन्डा बनाए तर व्यवहारमा यो
1: सन्तुष्ट हुनुहुन्छ होइन, सरकारको तपाईँ खबरदारी पहरेदारी र सरकारलाई गर्ने ठाउँमा हुनुहुन्छ होइन आज?
0: होइन, एकदम तपाईँले सही कुरा गर्नुभयो। हामी यो सरकारलाई अहिले विरोधको लागि विरोध गर्दैनौँ, यो सरकारले गल्ती गर्यो भने हामी खबरदारी सहयोगमा गएर पनि गर्छौँ। जो नारी अभियानको एउटा अभियानै छ, मूल मन्त्रै छ, राम्रो काम गर्नेलाई समर्थन गर्ने, गलत काम गर्नेलाई कारवाहीको लागि र उनीहरूलाई छ नि दण्डित गर्नुपर्छ भन्ने पनि हाम्रो बटम लाइन हो। तर म तपाईँलाई छाया सरकारको कुरा गर्दाखेरि हामी अब मन्त्रीमण्डल बनाउँछौँ, मन्त्रीमण्डलमा बस्ने मान्छेहरू योग्य सक्षम बुद्धिजीवी हुन्छन्, डाक्टर सुरेन्द्र कृष्ण जस्ता मान्छेहरू हरेक तर्फमा काम गरेका, हरेक क्षेत्रलाई बुझेका, हरेक क्षेत्रको छ नि कुराहरूलाई मनन गर्न सक्ने योग्य मान्छेहरूको हामी क्याबिनेट बनाउँदैछौँ। सुन्नुहोस् है, अर्को कुरा खेमजी, छाया सरकारको दायित्व र जिम्मेवारी पनि एकदम नागरिकतिर यसको चाहिँ नि विशेष रूपमा चाहिँ ध्यान केन्द्रित हुन्छ, नागरिकको समस्या समाधान गर्ने, अब समस्या कोट्याउनु होइन, समाधानको उपाय खोज्ने, जनतालाई खुसी राख्ने, जनतालाई सम्पन्न बनाउने, र आज किसानहरूलाई छ नि मल बिउ के दिन सकेका छौँ, अहिले खेतमा छ नि रोपाई भइराखेको छ, किसानहरूले मल पाएका छैनन्, बिउ पाएका छैनन्, उनीहरूलाई चाहिँ अब प्रविधिमा छ नि पोख्त बनाउने, कृषि क्रान्तिको जगबोले बनाउने, पर्यटन क्षेत्रको विकास र विस्तार व्यापक रूपमा ध्यान दिने र युवाहरूलाई स्वदेश राख्ने गरी रोजगारी सिर्जना गर्नको लागि अब हामी लाग्छौँ। स्वतन्त्र नारी अभियानले एउटा अभियान लिएर अब घर घरमा जान्छ, हामी गैर गर्ने उम्मेद्वार चाहन्छौँ स्थानीय तहमा, प्रष्ट रूपमा हाम्रो बटम लाइन हो, स्थानीय सरकारलाई प्रभावकारी बनाउन चाहन्छौँ, स्थानीय सरकारलाई जनमुखी बनाउन चाहन्छौँ, स्थानीय तहमा विकास हुने देशमा विकास हुन्छ र प्रदेशलाई पनि हामी अब संहिताको कुरा गर्दै प्रदेश सरकारको भूमिका पनि कमजोर भइराखेको छ, प्रदेशमा पनि खालि व्यक्तिगत स्वार्थको लागि मात्रै काम भइराखेको छ, दलीय स्वार्थको लागि मात्रै काम भइराखेको छ, जनताको लागि प्रदेश सरकारले काम गर्न सकेको छैन, प्रदेश सरकारलाई पनि अब छरिचो बढाउने, ठुलो प्रदेश सरकार नबढाउने, प्रदेशको सांसदको संख्या पनि व्यापक रूपमा कटौती गर्नुपर्छ भन्ने हाम्रो बटम लाइन छ, र संसदीय व्यवस्थालाई बलियो बनाउने, जनताको चाहना आउँछ काम गर्ने र जनतालाई चाहिँ शक्तिशाली बनाउने अभियानमा हामी अब अगाडि बढ्छौँ। हामी कोही सब पनि जनताको हक अधिकारको लागि सम्झौता गर्दैन।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद श्री धमलाजी, नमस्कार।
0: थ्याङ्क यू सो मच।
1: नागरिक स्वतन्त्र नागरिक अभियानका संयोजक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला ने स्वतः नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: Channel Back is bonus pound. It's a top 10 Nordies home. Check the match up, eat their way home. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
2: आदरणीय श्रोता, हामी पालिका बहसमा उपस्थित भएका छौं र पालिका बहसमा यतिखेर नगरपालिका संघका अध्यक्ष भीम ढुंगारा हुनुहुन्छ। उहाँ चाहिँ नीलकण्ठ नगरपालिका धादिङको मेयर पनि हुनुहुन्छ। भीमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर, धन्यवाद, गुड मर्निङ।
2: अब अहिलेको अवस्थामा चाहिँ पालिका बसमा चर्चा गर्दै गर्दाखेरि नयाँ सरकार पनि आएको छ, संघीयतामा मुलुक अभ्यस्त हुँदै पनि छ। 72 सालमा संविधान जारी भएदेखिका 83 सालसम्म आइपुग्दाखेरि करिब करिब 10-11 वर्ष सत्ता सरकार स्थानीय तह आफैमा चाहिँ एउटा लड़ाईमा छ। अहिलेको अवस्थामा सरकार आइसके पछाडि तपाईँहरूले कस्तो खालको अनुभूति गर्नुभएको छ? संघीयता कार्यान्वयनको मर्म अनुसार सरकार अगाडि बढ़िरहेको छ र तपाईँहरू चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ? तपाईँहरूको इन्ट्राक्सन कतिको छ?
3: अत्यन्त राम्रो प्रश्न सोध्नुभयो। संहिताको मूल आधार भने तीनटा चिजहरू हो, होइन? एउटा प्रशासनिक संहिता, एउटा वित्तीय संहिता, एउटा राजनीतिक संहिता। राजनीतिक संहितामा टाइममा इलेक्सन भएको छ। अहिले एउटा विद्रोहपछि संघीय संसदको निर्वाचन भयो, त्यो आफ्नो ठाउँमा छ। प्रशासनिक संहिता हेर्नुहुन्छ भनेदेखि अहिले पनि सबै कार्यालयहरूमा स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकारी पुगिरहेको स्थिति छैन एकातिर। अर्कोतिर मेजर भनेको लेखा अधिकृतहरू पुगेको छैन, कर्मचारीहरूको अभाव छ। सबै कर्मचारीहरू संघीय कर्मचारी बनेर बसेको स्थिति छ, स्थानीयमा जानु मानिरहेको स्थिति छैन, काम गर्नलाई एकदम अप्ठ्यारो परिस्थिति छ। अब सबैभन्दा सुशासनका कुरा गर्ने हो भने र 753 भन्दा अन्त भूमि छैन र विकास निर्माणको र संहिताको स्वाद चखाउन जनतालाई जसले जतिसुकै कुरो प्रदेश र संघले गरे पनि स्थानीय सरकार एक्टिभ नभइकन स्थानीय सरकारलाई स्रोत र साधनको चाहिँ नदीकन हुनेवालामा छैन। वित्तीय संहितामा टोटल बजेटको सामान्यकरण बजेट हेर्नुहुन्छ भनेदेखि पहिला 1964 गत आर्थिक वर्षको 1964 बजेट हुँदाखेरि 4.58% सामान्यकरणको बजेट विनियोजित गरिएको थियो। अहिले 21-24-34 बजेट हुँदाखेरि 4.25% मात्रै हामीलाई बजेट स्थानीय छ। टोटल 753 त्यति बजेट मात्रै गएको स्थिति छ। त्यसैले एकातिर त्यो छ भनेदेखि अर्कोतिर त्यही गएको बजेटमा पनि हरेक वर्ष होइन जब हामीलाई एउटा सिलिङ जान्छ, त्यो सिलिङ गइसकेपछि हामीले योजनाहरू चाहिँ 7 स्टेप पार गरेर योजनाहरू चाहिँ हामी कार्यान्वयनको चरणमा जान्छौँ। जब कार्यान्वयनमा गरिसकेपछि जब हामीलाई भुक्तानी दिने बेला हुन्छ, त्यो बेलामा संघीय सरकारले चाहिँ, अर्थ मन्त्रालयले अथवा संघीय सरकारले चाहिँ हाम्रो बजेटहरू काटिदिएको हुन्छ र स्थानीय सरकारले अत्यन्त कमजोर र त्यति मात्रै नभएर स्थानीय सरकारलाई चाहिँ यो सरकार भनेको बेकुब हो, पैसा दिन सक्दैन, योजना दिन्छ, सम्झौता गर्छ, काम लाउँछ भन्ने परिस्थिति सिर्जना गरेका छ। हामीले बाध्य छौँ हामी, किनभने हामीले सिलिङ अनुसारको चाहिँ म्यानेज गरेका हुन्छौँ। पैसा दिने बेला नपाएपछि सबै उपभोक्ता समितिका ठेकेदारका मान्छेहरू आएर चाहिँ हामीलाई घेर्ने अवस्था सिर्जना भएको छ। त्यसैले हामीले हरेक वर्ष अहिलेकै सरकार आइसकेपछि पनि अर्थमन्त्री कहाँ गएर भेट्यौँ, ज्ञापन पत्र दियौँ र हाम्रो चाहिँ जे जति छ बरु थोरै पैसा दिनुहोस्। थोरै पैसा दिँदाखेरि हामी त्यही अनुसारको योजना गर्छौँ, तर सिलिङ अनुसारको पैसा नकटाइदिनुहोस् भन्दाखेरि नमानेर अहिले पनि करोडौं रुपियाँ दामहरू हामी सबै स्थानीय सरकारहरूको काटेको स्थिति छ।
2: बजेट पनि आएको छ होइन, बजेट बढेर आएको छ, तपाईँहरूलाई केही राहत त
3: हुन्छ? बजेट बढेर आएको छैन, अहिले मैले भनिसकेँ, गत यो सरकार भन्दा अहिले सरकार हुँदा 4.58% आएको थियो भने अहिले 4.25% मात्रै आएको छ। यता बजेटको सिलिङ बढेको छ, यता गएर स्थानीय सरकारमा चाहिँ के भएछ, बजेट घटेर गएको छ। अब भन्नुहोस् सशर्त भन्दा निशर्त अथवा सामान्यकरणको बजेट भन्दा सशर्तको बजेटहरू बढाएको छ। रिमोट चाहिँ के भइरहेको छ त भन्दा सङ्घले रिमोट खिचिरहेको स्थिति छ एकातिर, अर्कोतिर हामीले सधैँ आवाज उठाउँदै आए स्थानीय हिजो निकाय थियौँ, अलग कुरो भयो, त्यसलाई हामीले स्वीकार गरेका थियौँ। तर हाम्रो धेरै सङ्घर्ष सङ्घ महासङ्घहरूले धेरै आन्दोलन गरिसके पश्चात हामी र चाहिँ 2072 संविधानमा हामीलाई सरकारको रूपमा स्थापित गरिएको छ। आज एउटा मात्रै तपाईँहरूलाई म उदाहरण दिन्छु, शिक्षाको 12 कक्षासम्म पढाउने अधिकार 12 कक्षासम्म हेर्ने, माध्यमिक स्तरसम्म हेर्ने अधिकार स्थानीय सरकारलाई दिएछ। तर स्थानीय सरकारले ऐन बनाएर व्यवस्थापन समिति गठन गर्ने, विद्यालयहरू मर्ज गर्ने, शिक्षकहरू एक हिसाबले चाहिँ ऐन बनाइसकेपछि विद्यालयहरू मर्ज गर्नेदेखि लिएर कर्मचारीहरू नियुक्ति गर्ने अधिकार छ। तर आज त्यो व्यवस्थापन समितिदेखि लिएर होइन सबैमा के हुन्छ त भन्दाखेरि, सरकारले अहिले शिक्षा जुन प्रस्तावित गरिएको छ त्यसमा चाहिँ अहिले सरकारले के भन्यो आधिकारिक होइन, होइन अहिले त दलबाट हामी चुनाव लडेका छौँ, त्यो दल अनुसार चाहिँ स्थानीय त निर्दलीय हुन्छ अथवा चाहिँ दल विहीन हुन्छ भने कहाँ छ प्रमाण? मुखा भएर स्थानीय भरमा हामीले विश्वास गर्ने, संविधान संशोधन गरेर आउनु पर्यो नि, त्यो कुरो त हुन्छ भन्ने भएर हामी विश्वास गर्ने हो र आधिकारिकता हुनु परेन हामीसित।
2: बजेट समयमा निकास हुँदैन, तपाईँहरूले पनि बजेटको कार्यान्वयन छैन, कतिपयले भुक्तानी पाएका छैन, बेरोजगार धेरै छ स्थानीय तहमा पनि,
3: तपाईँले कुरै त्यसरी एकलौटी कुरो गर्नुहुन्न। बेरोजगीकै हिसाब किताब गर्ने हो भने 2 खर्ब चाहिँ स्थानीय सरकारमा छ, त्योभन्दा बढी प्रदेशमा कति छ, त्योभन्दा बढी सङ्घमा कति छ? आज स्थानीय सरकारको पैसा काटिरहँदाखेरि चाहिँ वित्तीय सामान्यकरणको पैसा काट्दाखेरि सङ्घको पैसा काटिया छ नि छैन, होइन? त्यो हो नि प्रश्न। त्यस कारणले अहिलेको सरकारले संविधानमा त कि संविधान चेन्ज गर्नु पर्यो, होइन भने यो संविधानलाई हस्तक्षेप गर्ने काम भइरहेको
2: छ। घर घरमा सिंह दरबार छ, तर घर घरमा सिंहहरू उत्पादन भए भन्छन् तपाईँहरूलाई, होइन नागरिकहरूले?
3: होइन होइन, कसले के भन्छ सित दुनियाँसित हामीलाई मतलब छैन, तर हामी कहाँ आएर हेर्नु पर्यो नि त,
2: होइन? डेलिभरी दिने कुरामा, देश बनाउने कुरा, समाज बनाउने कुरा, स्थानीय तहको सुशासनमा तपाईँहरू चाहिँ पोख्त हुनुहुन्छ, नागरिकहरू खुसी छन् स्थानीय तहसँग?
3: होइन होइन होइन, नागरिकसित खुसी छैनन् भन्ने कुरो तपाईँले के आधारले भन्नुभयो, कसो भनेकोलाई आधार मान्नुभयो?
2: नागरिकप्रति सन्तुष्ट छ
3: देशको 70 पहिला संहिताको अर्थ के हो? सङ्घले मैले बुझे संहिता अर्थ एक मिनट सुन्नुहोस् तपाईँले, स्थानीय सरकारले यतिदेखि 85% काम गर्नुपर्छ, प्रदेशले एउटा पालिका र अर्को पालिका र सङ्घ र स्थानीय तहको बीचमा कोअर्डिनेसन अथवा ब्रिजको काम गर्नुपर्छ, सङ्घीय सरकारले चाहिँ परराष्ट्र नीतिका कुरा गर्नु पर्यो, सिमानाका कुरा गर्नु पर्यो, त्यसपछि गएर गौरवका आयोजना कुरा गर्नु पर्यो, शान्ति सुरक्षा कुरा गर्नु पर्यो, मुद्रणका कुरा गर्नु पर्यो। तपाईँ भनिदिनुहोस् मलाई, गौरवका आयोजनाहरू मध्ये बुढी गण्डकी जस्तो आयोजनाले 1 रुपियाँ राखेको छैन यो सरकारले? आज बुढी गण्डकी चाहिँ आयोजना मात्रै हुने हो भने ब्राजिल भन्दा पछिको चाहिँ जलस्रोत भएको देश चाहिँ नेपाल हो, त्यहाँ कति चाहिँ इन्कम हुन्थ्यो? एउटा चाहिँ त्यसको रिङ रोड मात्रै हेर्नुहुन्छ भनेदेखि 300 किलोमिटर छ, तपाईँ फेवतालबाट चाहिँ इन्टु 16 गुणा बढी छ, त्यहाँ कति आन्तरिक या बाह्य पर्यटनहरू भेट्न सक्थ्यो? त्यसमा चाहिँ यो सरकारलाई वास्तव व्यस्त छैन, अनि स्थानीयले काम गर्न सकेन, यो गर्न सकेन। बेरोजी स्थानीय कुरा गरिरहँदाखेरि तपाईँ जस्तो लोकप्रिय चाहिँ एफएमबाट सङ्घीय सरकारको बेरोजी कति पर्सेन्ट छ त हिसाब गर्नु भएको छ?
2: सङ्घीय सरकारको पनि छ, प्रदेशको पनि छ, स्थानीयले पनि गर्छ भन्नु खोज्नु
3: भएको छ। भन्दा कम्ती यसो न 8 अर्ब भन्दा बढी चाहिँ खर्ब चाहिँ अर्ब होइन खर्ब चाहिँ बेरोजी छ, 2 खर्ब मात्र स्थानीय सरकार छ, अरू बेरोजी कसरी छ? त्यसको विषय
2: विषयमा स्थानीय तह कतिको सफल भयो अहिले?
3: हजुर,
2: सुशासनको विषयमा तपाईँहरू कतिको सफल भयो?
3: सुशासनका विषयमा गर्नुहुन्छ भनेदेखि हरेक नियम अनुसार हरेक स्थानीय सरकार सञ्चालन ऐन अनुसार गर्नुहुन्छ भने वर्षको तिनवटा चाहिँ पब्लिक हियरिङ गर्नुपर्छ। हरेक जनताको दैलोको सरकार हो, सानो कुरा पाए पनि त्यहाँ चाहिँ सबै जनताहरूले वाच गरेका हुन्छन्, स्वाभाविक पनि छ, त्यो राम्रो पक्ष पनि हो। सामाजिक सञ्जालहरूमा हामीले सबै वेबसाइटमा राखेका हुन्छौँ, सङ्घीय सरकार र प्रदेश सरकारको अहिलेसम्म चाहिँ सार्वजनिक सुनाई गरेर थाहा पाउनु भएको छ, नेपाली जनतालाई डाकेको छ, लाउनु सरकारको विषयमा सार्वजनिक
2: स्थानीय तह र प्रदेश बीच नै मतभिन्नता छ तपाईँहरूको, होइन तालमेल
3: मतभिन्नता भन्ने कुरो यस्तो हो कि तपाईँ दोष लाउने मात्रै काम कसरी चाहिँ मतभिन्न कुन कुन कारणले 1, 2, 3, 4 भन्नु
2: प्रदेशले भनेको टेर्नु हुन्छ तपाईँ, प्रदेशलाई सरकार मान्नु भएको छ स्थानीय तहले, प्रदेशको भन्ने लाइनमा हुनुहुन्छ तपाईँहरू,
3: होइन होइन हामीले के भनेका छौँ भनेदेखि अहिले पनि कुरो सुनिदिनुहोस् कि 85% 70% रकम सङ्घले राखेको हुन्छ, होइन त्यसपछि 30% बजेटमा चाहिँ तलतिर्का आउँछ सशस्त्र सहितका हो, हामीलाई कति पर्सेन्ट बजेट दिएछ, अनि सिंहदरबार चाहिँ जनता घर दैलोमा पुग्नु भन्ने अनि आर्थिक रूपमा चाहिँ केन्द्रबाट कन्ट्रोल गरिदिइसकेपछि अनि हुन्छ चाहिँ कसरी भन्नुहोस् त, अनि हामीले इच्छा आकाङ्क्षा र जनताको चाहिँ 80-85% कामको चाहिँ गर्नु स्थानीय सरकारले पर्छ बजेट कस्ट दिने अनि हुन्छ, अनि त्यो कुरो सङ्घीय सरकारले सुधार्ने कि नसुधार्ने।
2: अब प्रधानमन्त्री नयाँ आउनु भएको छ, युवा आउनु भएको छ, इनर्जेटिक आउनु भएको छ,
3: युवाहरू के गर्नु
2: भेटघाट भयो तपाईँहरूको उहाँसँग भेटघाट भयो?
3: भेटघाट उहाँले कसलाई टाइम दिनुभएको र हामीले धेरैचोटि रिक्वेस्ट गर्ने हिजोको मेयर पनि हो भनेर हामीले टाइम दिनु पर्यो, यत्रो समस्या छ हामी गएर कुराकानी गर्दा
2: स्थानीय तह नै सम्हालेर आएको हो नि त, राजधानीको स्थानीय तह सम्हालेर आएको व्यक्ति उहाँलाई त पीडा थाहा होला नि त, होइन
3: पीडा थाहा होला त थाहा होला भन्ने हामीले पनि आशा गरेका थियौँ, स्थानीय सरकारले बलियो बनाउनुहुन्छ, स्थानीय सरकार बलियो भने संहिता बलियो हुन्छ, जनताले सर्भिस डेलिभरी पाउँछन्, सुशासनका कुराहरू हुन्छ भने हामी धेरै आशावादी थियौँ, तर व्यवहार चाहिँ हामीले पाएनौँ, खै त के व्यवहार पाउँछौँ त, व्यवहार हुनु पर्यो नि रिजल्टमा, जस्तो तपाईँहरूले मेयर आइसकेपछि मेयर देशको प्रधानमन्त्री हुँदा हामी पनि खुसी छौँ, स्थानीय सरकार बुझेको मान्छे आउनु भएको छ, काठमाडौँ महानगरपालिका हाँकेर मान्छे आउनु पाएको छ भनेर र हामी यो अर्थमा खुसी थियौँ, तर उहाँ आइसकेपछि स्थानीय सरकारले सुशासनका लागि के पाए त, सर्भिस डेलिभरीलाई थप कार्यक्रमहरू के भयो त, उल्टो 21-24 बजेट लिएर आउँदा पनि हाम्रो बजेटहरू घटेर आएछन्, हामीले चाहिँ सशस्त्र बजेटहरू बढेर गएका छन्,
2: के छ प्रधानमन्त्रीलाई सुझाव दिनुहरु
3: हाम्रा, ए सुन्नुहोस् न, हाम्रा हक र अधिकार भएका संविधानले दिएका कुराहरू संविधानका धाराहरू मिचेका छन् अनि हामीले यही खोज यही दिन देख्नलाई चाहिँ खुसी माने हो त,
2: सुझाव के छ प्रधानमन्त्रीलाई तपाईँको सुझाव यतिखेर?
3: होइन के पनि छैन अहिले मेरोलाई, तपाईँ आउनु भएको छ, तपाईँबाट धेरैले आशा गरेका छन् तर त्यो व्यवहारमा देखेको परिस्थिति छैन, संविधानमा जुन चाहिँ 21-22 र होइन 35 अधिकारहरू जुन संविधानमा दिएको छ त्यो संविधानमा दिएका तिनटै सरकारको अधिकारहरू निर्विवाद रूपमा हस्तक्षेप नगरिकन हामीले कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्नुपर्छ।
2: र जाँदा जाँदै अब तपाईँ त नगरपालिकाको पनि प्रतिनिधित्व गर्नुहुन्छ होइन, स्थानीय तहलाई सबलीकरण गर्ने एउटा नजिकको सरकार हो, यतिखेर हेर्दै गर्दाखेरि चाहिँ नीलकण्ठ नगरपालिका धादिङको अवस्था, त्यहाँका जनताको अवस्था, त्यहाँका भूगोलको अवस्था, धादिङको विकासको अवस्था कस्तो छ ढुङ्गानजी?
3: धादिङको विकासको अवस्था हेर्नुहुन्छ भने मैले आफैले भन्दा पनि देशभरिको उत्कृष्ट नगरपालिका नेभर सेकेन्ड अहिलेसम्म, होइन लिजामा हेर्नुहुन्छ भनेदेखि एफआरएमा हेर्नुहुन्छ भने टप 5 पर्छ हो कि, अब शिक्षाहरू 0-12 1 दाम विद्यार्थीहरूले तिर्नु पर्दैन, टोटल निशुल्क छ, होइन विकास निर्माण काम भौतिक पूर्वाधार काम भने त सरकारले जति पैसा दियो त्यो अनुसार गर्ने हो, बेरोजीको कुरो गर्नुहुन्छ भने हाम्रो शून्य बेरोजी छ, एक वर्ष मात्रै होइन वर्षौँ वर्षदेखि शून्य बेरोजी छ हाम्रो, नीलकण्ठ कुरो गर्नुहुन्छ भनेदेखि अब कसैले विचारका आधारले मन नपराउनु अलग कुरो हो, तर सार्वजनिक देशको जुनसुकै कुना कार्यमा गएर ल्याउनु सर्भिस डेलिभरीका कुरा, सुशासनका कुरा, वित्तीय चाहिँ अनुशासनका कुराहरूमा नीलकण्ठ नगरपालिका अब्बल छ देशभरिमै।
2: हस्, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
3: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
2: वाल्मीकि नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गा राजले श्रोता

0: मात्रै भएन, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो। तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-56-21-917, 98-56-36-567, 98-451-20-736।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिर परिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
5: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
6: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
5: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
4: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
6: 24 घण्टा आकस्मिक सेवा।
5: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
4: बडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 067-420-27, 067-420-27,
6: मोबाइल नम्बर 98-56-22-597, 98-56-23-597,
4: 98-51-81-918,
6: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
4: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
7: रेडियो दिदी बहिनी 95.2 MHz।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।

0: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs na paunu hos. Sound bar matra ru 9999 ma. Ya 12 mahina sammako net TV packet sangai nishulka World Cup live subscription. Sathai 25% sammako discount ra 24 mahina sammako EMI.
0: Sathuru lagu hune chan.
2: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
3: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
4: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
3: साथै सुविसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-8888 98-12-35-8888
6: सुन त मेरो कपडा प्याकिङ
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
11: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 056-494-333 493-555

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। औषधि लिमिटेडबाट दुई वर्षभित्र 36 प्रकारका औषधि उत्पादन गर्ने समझदारी, स्वदेशी औषधि उत्पादनलाई सुदृढ़ बनाउने उद्देश्य। कमैया मुक्तिको 26 वर्ष पूरा, अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको सरकारी अभिलेख, तर आफूहरू समस्यामै रहेको पीड़ितको गुनासो। अन्तरिक्षमा भारतको नयाँ फड्को, निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ। गैरातीदेखि नै मनसून थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार हिजो अस्थिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारी वर्षा हुन सक्ने अनुमान छ। भोलि आइतबार र पर्सि सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मुसलधारे र आरीघोप्टे वर्षाले गेग्रान बहाव, बाढ़ी, पहिरो तथा भूचियाको जोखिम हुने भएकोले विशेष सावधानी अपनाउन र यात्रा गर्नु पूर्व पनि मौसम र सड़कको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविदको अनुरोध छ। मौसमका जानकार उज्जवल उपाध्यायले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकोले लामो दूरीको यात्रा नगर्न फेसबुक मार्फत सुझाव समेत दिनुभएको छ। लगातार पानी परिरहे पनि नागडुंगा मुगलिन र मुगलिन नारायणगढ़ सड़कमा कतै अवरोध नरहेको प्रहरीले जनाएको छ। पानी पर्ने बित्तिकै पहिरो खसेर समस्या हुने यी सड़कमा निर्वाध रूपमा गाड़ी चलिरहेका मुगलिन प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण केही सड़क भने अवरूद्ध छन्। प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोसीमा पहिरो खस्दा अरणीको राजमार्ग अवरूद्ध छ। बागलुङ कालीगण्डकी कोरिडोर पूर्ण रूपमा बन्द छ। त्यस्तै बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी र काठमाण्डौ हेटौँडा जोड्ने कान्ति लोकपथमा यसअघिदेखि नै रात को समयमा गाड़ी चलाउन रोक लगाइएको छ। असार 23 गतेदेखि मेची राजमार्ग अन्तर्गत इलाम खण्ड पूर्ण अवरूद्ध छ। अर्घखाँचीको सालजण्डी ढोरपाटन सड़क पनि असार 28 गतेदेखि पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ़ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आउँदो दुई वर्षभित्र 36 प्रकारको अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी पत्रको प्रक्रिया अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। अहिले नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। अबको चरणमा उच्च रक्तचाप र मधुमेह लगायत दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइने भएको छ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कमैया मुक्तिको 26 वर्ष पूरा भइसकेको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण सौकी मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले आफ्नै घर, आफ्नै जमीन र सम्मानजनक जीवन पाउने विश्वास गरेका थिए। सरकारले उनीहरूलाई जग्गाको लाल पूर्जा दियो, तर त्यसको श्रेष्ठता कायम भएन। त्यसैता मालपोत कार्यालय धाउँदा धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यही छ। मुक्त कमैया मध्ये एक कैलालीकी, फूलमती, डगौरा, थारू सहयोगका अनुसार यो समस्या धेरै ठाउँमा छ। सयौं मुक्त कमैया परिवारले अझै पुनर्स्थापनाका विभिन्न समस्या भोगिरहेका छन्। कतिपयसँग परिचय पत्र छ तर पुनर्स्थापनामा समेटिएका छैनन्। कतिपयसँग लाल पूर्जा छ तर अस्थिरता छैन। कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ। सरकारी तथ्याङ्क अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तीमध्ये पुनर्स्थापना योग्य ठहरिएका 27,570 परिवार मध्ये 27,021 परिवारले घर वा जग्गा प्राप्त गरेका छन्। 2075-76 19,531 जनाले विभिन्न सिप तालिम पनि लिएका छन्। सरकारी अभिलेखले अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको देखाउँछ तर मुक्त कमैया समाजको तथ्याङ्कले फरक अवस्था देखाउँछ। समाजका अनुसार पुनर्स्थापना योग्य ठहरिएका परिवार मध्ये पनि सबैले जग्गा पाएका छैनन्। जमीन पाउन योग्य ठहराइएका 27,570 कमैया परिवार मध्ये केवल 25,195 अर्थात 91% मात्र जमीन पाएका छन्। मुक्त कमैया पुनर्स्थापनाका अधिकांश काम कार्यक्रम आर्थिक वर्ष 2075-76 सञ्चालन भए त्यसपछि कार्यक्रम निष्क्रिय जस्तै बनेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। वहाँको 87 वर्षको उमेरमा हिजो बेलुका काठमाण्डुको विशाल नगरमा रहेको आफ्नै निवासमा निधन भएको हो। क्यान्सरका बिरामी पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचार गरिएको थियो। पाण्डेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन्। पाण्डेले नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। 2046 सालको आन्दोलनपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 उहाँ अर्थमन्त्री समेत हुनुहुन्थ्यो। त्यही सरकारको पालामा नेपालको संविधान 2047 बनेको थियो। उहाँलाई नेपालका उत्कृष्ट अर्थ सचिवको रूपमा पनि लिइन्छ। डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरी खानमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। धनगढ़ीबाट दार्चुलाका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001J1850 नम्बरको जीप गैराती दुर्घटना हुँदा दार्चुलाका दुईजनाको ज्यान गएको जिल्ला प्रहरीकारले डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार दार्चुलाको अपिमियाल गाउँपालिका 1 का 25 वर्षीय शुभम लोथ्याल र त्यही ठाउँका 20 वर्षीय होम लोथ्यालको ज्यान गएको हो। जीपमा रहेका अरू 3 जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीकारले डडेलधुराले जनाएको छ। नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टामा नयाँ सिम अनलाइन मार्फत प्राप्त गर्न सकिने सेवा संचालनमा आएको छ। डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहक मैत्री प्रणाली विकास गर्ने उद्देश्य अनुसार यो सेवा संचालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टल मार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक वा विद्युतीय सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधि मार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधि मार्फत सिम बुझ्ने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ। अब विदेशको खबर। भारतले पहिलो निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ। चन्द्रमा, मंगल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान संचालन गरिसकेको भारतले अब निजी क्षेत्रको तीव्र सहभागितासँगै विश्व अन्तरिक्ष उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्ने रणनीति अघि बढ़ाएको हो। भारतीय कम्पनी स्काईरूट एरोस्पेसले आफ्नो आउँदो अगस्त 4 भित्र विक्रम 1 रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। यो भारतमै निजी क्षेत्रले विकास गरेको पहिलो कक्षीय श्रेणीको रकेट हुनेछ। यसले साना उपग्रहलाई पृथ्वीको तल्लो कक्षमा पुर्याउने लक्ष्य राखेको छ। भारतीय अन्तरिक्ष विभागले यसलाई गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र कक्षीय पूर्वाधार विस्तारतर्फको महत्वपूर्ण उपलब्धि हुने जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। सन् 2020 अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुल्ला गरेता भारतको 8 अर्ब 40 करोड़ अमेरिकी डलर बराबरको अन्तरिक्ष अर्थतन्त्रले तीव्र विस्तार गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोसँग सहकार्य गर्ने धेरै सरकारी तथा निजी कम्पनीले रक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् र यसले अन्तरिक्ष र सुरक्षा बीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डन बुटको होडमा फेरबदल ल्याउन सक्छ। फ्रान्सका किलियन एम्बाप्पे र उस्मान डेम्बेले तथा इंल्याण्डका ह्यारी केन र जुड बेलिङ्गमले सेमी फाइनलबाट आइरिए पनि गोल्डन बुट जित्ने सम्भावनालाई कायम राखेका छन्। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका एम्बाप्पे समान 8-8 गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्। तर प्रतियोगितामा असिस्टको कारण मेस्सी अहिले गोल्डन बुटको दौड़मा अगाडि छन्। इंल्याण्डका बेलिङ्गम र केनले समान 6-6 गोल गरेका छन् भने फ्रान्सका डेम्बेले र स्पेनका मिकेल ओयार्जा बलको नाममा 5-5 गोल रहेको छ। विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराती 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच खेल हुनेछ। चारबन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। औषधि लिमिटेडबाट दुई वर्षभित्र 36 प्रकारको औषधि उत्पादन गर्ने समझदारी, स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्य। कमैया मुक्तिको 26 वर्ष पूरा, अधिकांश पुनर्स्थापनाका काम सम्पन्न भएको सरकारी अभिलेख, तर आफूहरू समस्यामै रहेको पीड़ितको गुनासो। अन्तरिक्षमा भारतको नयाँ फड्को, निजी रूपमा विकसित कक्षीय श्रेणीको रकेट प्रक्षेपणको तयारी, र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 什么胜负了才能打开是不能放。你
1: 的高铁哪里痛，却怎么下地铁哇最后。
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: साली नदीको शिर
3: मणिचूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181 वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डौको महाराजगंज चक्रपथ सड़कमा भारतीय नम्बर प्लेटको कार सहित पाँचवटा गाड़ी एक आपसमा ठोक्किँदा घाइते भएका 10 जनाको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ। घाइते मध्ये कुन्तीमाया लिम्बुको अवस्था गम्भीर छ र अन्य 9 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चाबैलबाट चक्रपथतर्फ गइरहेको भारतीय नम्बर प्लेटको कार BA2J3578 नम्बरको ट्याक्सी तीनवटा मोटरसाइकल एक आपसमा ठोकिँदा 10 जना घाइते भएका हुन्। दुर्घटना भएका सबै गाड़ी सहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका जुत्ता चप्पल लगायतको उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भइरहेका जनाउँदै त्यस्ता वस्तु बिक्री गरेको पाइएमा कार्यवाही गर्ने चेतावनी दिएको हो। हिजो सूचना निकालेर विभागले सम्बन्धित सबै उत्पादक बैठारीकर्ता ढुवानीकर्ता संचयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालन गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन पनि सूचित गरेको छ। विभागले विक्रेताको दायित्व लगायतका कानूनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न गराउन समेत आग्रह गरेको छ। मानव सेवा आश्रममा आश्रित बाल बालिकाको शिक्षा र काठमाण्डुबाट उद्धार तथा पुनर्स्थापना गरिने व्यक्तिको उपचारका लागि आईडीपी एजुकेशन स्टुडेन्ट सर्भिसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत 40 लाख रूपियाँ खर्च गर्ने भएको छ। यसमध्येको 27 लाख रूपियाँ बाल बालिकाको शिक्षाका लागि र 13 लाख रूपियाँ उद्धार गरिएका व्यक्तिको आवश्यक सबैको स्वास्थ्य उपचारको लागि खर्च हुनेछ। यसका लागि काठमाण्डु महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, आईएडीपीका क्षेत्रीय निर्देशक कवीर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीबीच हिजो त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतासँगै आईडीपी देशीय निर्देशक खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई शिक्षा कार्यक्रम अन्तर्गत पहिलो किस्ताको 10,80,000 रूपियाँ र स्वास्थ्य कार्यक्रम अन्तर्गतको 10,40,000 गरी 21,20,000 रूपियाँको चेक हस्तान्तरण समेत गर्नुभएको छ। र त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग र विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनबीच सहकार्य गर्दै मनोपरामर्श इकाई स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। हिजो एक कार्यक्रमका बीच विभागका प्रमुख सञ्जय श्रेष्ठ र सोभियोको तर्फबाट सभापति दीपक राज जोशीले समझदारी पत्रमा हस्ताक्षर गरी इकाई स्थापनाको घोषणा गर्नुभएको हो। इकाईमा मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले अन्य विभागमा अध्ययनरत विद्यार्थीहरूलाई समेत मनोपरामर्श सेवा प्रदान गर्ने सहमति भएको छ। पछिल्लो समयमा विद्यार्थीमा समेत बढ़दो मानसिक तनाव चिन्ता तथा अन्य मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले इकाई स्थापना गर्न पहल गरिएको सभापति जोशीले बताउनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सी सोमबारसम्म नै सावधानी अपनाउन आग्रह। महाराजगंजमा गाड़ी दुर्घटना हुँदा 10 जना घाइते, पूर्वी शिक्षण अस्पतालमा उपचार हुँदै र लेबल नभएका नक्कली तथा कम गुणस्तरका उत्पादन बिक्री वितरण नगर्न विभागको आग्रह। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो आका बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

0: का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो तर तपाईँको त केही भएको छैन
2: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
1: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
2: फोन 068-26-144 98-510-16-094 98-476-39-6

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सन्धि।
1: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना: एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
2: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
0: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220027, 0674220027,
2: मोबाइल नम्बर 98572597, 98573597,
0: 98511918918,
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
0: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेपक घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
8: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रम मा चाहिने जानकारी
7: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
8: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 0161552493, 552494, 582778।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 0161577444, 543333।
11: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

छोटो जिंदगी को नाम समझना।

प्राविधिक शिक्षा पढ़ने शुभ अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसएए 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-576-21-917, 98-576-36-567, 98-4

0: 5120736।
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडेगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
2: हाम्रा सेवाहरू:
1: होल बडी चेकअप,
2: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मधुपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडेगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सन्धि।
2: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 9851189918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडेगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
3: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: के भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुष्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691
3: डेन्जी फेमस बिले चौधरी एटीएम मोबाइल डे

0: सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39

0: Media Extreme Energy Drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, LFT,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलगिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर: 0674220272, 0674220272, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठेघरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220272, 0674220272,
4: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918918।
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: जसको नाम नै पर्याप्त छ,
6: दिदी बहिनी,
5: दिदी बहिनी,
6: दिदी बहिनी,
5: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
6: हामी गर्न सक्छौ,
5: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: स्रोतका अनुसार उनीहरूको यो आन्दोलन तीन दिनदेखि नै चलिरहेको थियो। आज दुई समूहको आन्दोलन थप चर्किएपछि प्रहरीले बल प्रयोग गर्न खोज्दा तनाव बढ़ेको थियो। पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेपछि प्रहरी पछि हटेको थियो। यद्यपि जिल्ला प्रहरी कार्यालयले भने यस्तो कुनै घटना नभएको दावी गरेको छ। जेलर मण्डलले भने मटितेल खनाएको स्वीकार गर्नुभयो। अहिले सम्झाइ बुझाइ गरेपछि अवस्था सामान्य बनेको छ। मण्डलले आफूमाथि लागेका आरोपहरूमा छानबिन गर्न आग्रह गर्दै आफू सघाउन तयार रहेको बताउनु भएको छ।
1: एक वर्ष अघि लेन्दे खोलाको बाढ़ीले क्षति पुर्याएको रसुवाको टिमुरे भन्सारमा व्यापारिक गतिविधि लयमा आए पनि सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ। 2.25 अर्ब रूपियाँ चिनिया लगानीमा निर्माणाधीन बन्दरगाहको 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो। बाढ़ीपछि चिनिया कम्पनी काममा फर्किएको छैन। नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन। बन्दरगाह सम्बन्धी जिम्मा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई छ। अब बन्दरगाह कसरी चलाउने भन्नेमा घटनापछि कुनै पनि छलफल नभएको समितिका प्राविधिक निर्देशक युवक डंगोलले बताउनुभयो। चीन सरकारसँग समन्वय गरेर चिनिया कम्पनीलाई फेरि काममा फर्काउने वा सरकारले नै बनाउने भन्ने बारेमा दुई विकल्प छन्। चीन सरकारको 2.16 अर्ब लगानीमा 2076 मंगिरदेखि बन्दरगाह निर्माण थालिएको थियो। 30 महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोरोना भाइरस संक्रमणले गर्दा काम अघि बढ़न सकेको थिएन। त्यसपछि बाढ़ी आए ता काम शुरू भएको छैन।
0: डडेलधुरामा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तर्गत अमरगढ़ी नगरपालिका साथ खरसिया खानमा धनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01/001 1850 नम्बरको बोलेरो जीप आज बिहान करिब 2 बजे दुर्घटनामा परेको हो। चालक सहित 3 जना घाइते भएका छन्। मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका 1 का अन्दाजी 45 वर्षीय सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी 28 वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो। घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका 50 वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका 1 का 35 वर्षीय सरस्वती लोथ्याल छन्। यसै गरी जीप चालक बैतडीको डिलासेनी गाउँपालिका 2 का अमृत घरेडी पनि घाइते छन्। घाइते 3 जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। जीप सड़कबाट करिब 400 मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
1: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा भएको छ। तर धेरै मुक्त कमैया परिवारको पुनर्स्थापना अझै पनि भएको छैन। सरकारले जग्गाधनी जग्गाधनी प्रमाणपत्र उपलब्ध गराए पनि श्रेष्ठता कायम नभएका कारण उनीहरूले आफ्नो जग्गा कानूनी रूपमा प्रयोग गर्न बेचबिखन गर्न वा धितो राख्न नसकेको गुनासो गरेका छन्। कैलालीको गोदावरी नगरपालिका 1 विजयपुर शिविरका मुक्त कमैया परिवारहरू दशकौंदेखि मालपोत कार्यालय धाइरहे पनि समस्या समाधान नभएको बताउँछन्। उनीहरूको मात्र होइन देशभरका धेरै मुक्त कमैया परिवारले परिचय पत्र पाएर पनि पुनर्स्थापना सुविधा नपाएको अनुपयुक्त वा डुबानग्रस्त जग्गा प्राप्त गरेको तथा श्रेष्ठता कायम नहुँदा अधिकार प्रयोग गर्न नसकेको अवस्था छ। सरकारी तथ्याङ्क अनुसार दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। पुनर्स्थापना योग्य ठहरिएका 27,570 परिवारमध्ये अधिकांशले घर वा जग्गा पाएका छन् भने हजारौंले सिप विकास तालिम पनि लिएका छन्। तर मुक्त कमैया समाजले प्रस्तुत गरेको विवरणले अझै पनि उल्लेख्य संख्यामा परिवार पुनर्स्थापनाबाट वञ्चित रहेको देखिएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढ़ेको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास गुणस्तर परीक्षण उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्ड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौं फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवा सभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितुवन, पाल्पा, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, नागदी, मुस्ताङ, रूकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। महाशाखाका अनुसार निरन्तरको वर्षासँगै पहाड़ी तथा हिमाली क्षेत्रमा बहाव बढ़ने भएकाले नदी किनार तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अप्नाउनुपर्ने अवस्था छ। मनसूनी गतिविधि बढ़न गई देशका हिमाली पहाड़ी भूभागका कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानमाथि लगातार 7 रात हवाई आक्रमण गरेको छ। एक्समा सार्वजनिक गरिएको विज्ञप्तीमा अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्ना सेनाले निगरानी केन्द्रहरू, सैन्य पूर्वाधार, भूमिगत हतियार भण्डारण स्थल तथा सामुद्रिक सैन्य क्षमतालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। इरानले यसको जवाब स्वरूप यस क्षेत्रमा अमेरिकी सहयोगीहरूलाई निशाना बनाएको दावी गरेको छ। यसमा कुवेत पनि समावेश छ, जहाँको सेनाले इरानको आक्रमणपछि आफ्ना हवाई प्रतिरक्षा प्रणालीले क्षेपास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। जोर्डनको सेनाले पनि रातभर आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका इरानी 10 क्षेपास्त्र अवरोध गरेर खसालेको जनाएको छ। अमेरिका र इरानबीच जारी युद्धका कारण विश्वका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवागमन प्राय ठप्प बनेको छ। सामान्य अवस्थामा विश्वले करिब 5 मध्ये 1 हिस्सा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसार पसार हुने गर्दछ। इरानको सरकारी संचार माध्यमका अनुसार मध्य इरानको याजद शहर, किस्म टापु तथा जलमार्ग नजिकै रहेको बन्दर अब्बास बन्दरगाह क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। शुक्रबार इरानका सशस्त्र बलले कुवेत, बहराइन, जोर्डन तथा पहिलोपटक सिरियामा रहेका अमेरिकी सैन्य संरचनामाथि आक्रमण गरेको दावी गरेका थिए, तर अमेरिकाले उक्त दावी अस्वीकार गरेको छ।
1: अब खेल समाचार। एसीसी अण्डर 19 एसिया महिला कप छनौटमा नेपाल तेस्रो भएको छ। आज बिहान भएको खेलमा इण्डोनेसियालाई 9 विकेटले पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा इण्डोनेसियाले दिएको 69 रनको लक्ष्य सामान्य लक्ष्य नेपालले 14.2 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा सना प्रवीण 39 बलमा 25 रन बनाएर अभिजित रहिन्। सावित्री धामीले 23 बलमा 24 रन बनाउँदै उत्कृष्ट शुरूआत लिइन्। उनी रन आउट भएपछि क्रिजमा आएकी करूणा विष्ट 24 बलमा 16 रन जोड्दै अभिजित रहिन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसिया 20 ओभरमा 9 विकेट गुमाउँदै 68 रनमा सीमित बन्यो। इण्डोनेसियाका लागि डेर्नी राम्बो बाङ्गीले अभिजित 34 रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। कप्तान हिल्भा नुरावलिया सियामी लुकमानले 4 रन जोड्दा विकेट किपर निपुतु एभिन नोबिता देवीले 11 रन बनाइन्। नेपालकी मनिषा उपाध्यायले 4 विकेट लिइन्। अनुकडायतले 2 तथा रचना कुमारी चौधरी, तीर्सना विश्वकर्मा र कप्तान सोनी पाखरिनले समान 1-1 विकेट लिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सप्तरी कारागारमा तनाव, 5 कैदीबन्दीले गरे आत्मदाहको प्रयास, जेलरमाथि लेनदेनको आरोप।
0: गत वर्षको बाढ़ीले क्षति पुगेको टिमुरे भन्सार स्थित सुक्खा बन्दरगाहको काम अलपत्र, चिनिया कम्पनी काममा फर्किएन, सरकारले गरेन पहल।
1: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा, 27,000ले जग्गा पाए, पुनर्स्थापना अझै बाँकी।
0: अमेरिकाद्वारा इरानमा लगातार 7 रात पनि आक्रमण, प्रतिवादमा इरानले गर्यो खाड़ी राष्ट्रहरूमाथि हमला।
1: र एसीसी अण्डर 19 महिला क्रिकेटमा इण्डोनेसियालाई हराउँदै नेपाल तेस्रो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोड

0: me a
1: extreme energy drink.
2: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
3: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
3: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडेगाउँमा खोलियो
2: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
3: हाम्रा सेवाहरू:
2: होल बडी चेकअप,
3: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
2: मधुमेहको सम्पूर्ण चेक जाँच, याच बी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
3: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
2: ग्यास्ट्रिकको परीक्षण,
3: मोटोपनको परीक्षण,
2: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
3: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
2: यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
3: सम्पर्क स्थान:
2: सिटी डायग्नोस्टिक सेन्टर, बडेगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
3: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 98511981918।
2: सिटी डायग्नोस्टिक सेन्टर, बडेगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
4: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्देऊ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेपक घटना तल आपिबै लागि समय समय रि आफै न पासपोर्ट फेरदिल परेमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगी तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: भएन, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: प्राविधिक शिक्षा पढ्ने शुभ अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसएई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिनी कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा, एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 0684200001 420003, 98571917, 98576567, 98451720736।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो विधि बहिनी 95.2 MHz।

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
2: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
0: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
2: मोबाइल नम्बर 98572597, 98573597,
0: 98511918918,
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
0: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: अनि कहाँ कागज के मिची वा अँ झिल्काई के पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई अनि बैंगरी बैंगरी अँ सर चाहिँ तली लगपर्दी चम्लपति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे दिने जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थुनी बेक्या सचेत तल पर्यम
4: सतर्क तना ठगी तब्द क्या जोगिना
5: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: जसको नाम नै पर्याप्त छ
8: दिदी बहिनी
7: दिदी बहिनी
8: दिदी बहिनी
7: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
8: हामी
7: गर्न सक्छौ
8: गर्न सक्छौ

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: बागमतीबाट एमाले बाहिरिँदै मुख्यमन्त्रीले नै बाध्य पारेको प्रष्टीकरण।
1: सरकारको निर्णयले समस्या आए करेक्शन गर्न सकिने सभापति लामेछानेको भनाई। गलत कामको खबरदारी गर्न आग्रह।
2: बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्ड अवरूद्ध। मध्येमा 58% धान रोपाई।
1: इरानद्वारा जोर्डन स्थित अमेरिकी हवाई अड्डामा आक्रमण। इरानमा अमेरिकी हमला बढ़ेपछि कक्षा 11 र 12 को परीक्षा रद्द।
2: र ब्राजीलका महान फुटबलर पेलेले लगाएको जर्सी 49 लाख अमेरिकी डलरमा बिक्री।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: समाचार अब विस्तारमा नेकपा एमालेले पार्टीको तर्फबाट बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। नेपाली कंग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो। बागमतीमा कंग्रेसका इन्द्रबहादुर बनिया मुख्यमन्त्री हुनुहुन्छ। मन्त्रीहरूलाई राजीनामा दिनका लागि निर्देशन दिइसकेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपरियाले बताउनुभयो। बागमतीमा एमालेका तर्फबाट 6 जना मन्त्री छन्। हिजो मुख्यमन्त्री बानियाले 14 मन्त्रालयलाई घटाएर 8 वटा कायम गर्दै 6 जना मन्त्रीलाई बिना विभागीय बनाउनु भएको थियो।
1: सरकारसँग 9 बजे सहमति भएपछि 6 दिनदेखि 12 को निजगढ़मा रोकिएका मिटरब्याज पीड़ित घर फर्किन थालेका छन्। न्यायको माग गर्दै जनकपुरबाट काठमाण्डौसम्म पैदल मार्चमा निस्किएका मिटरब्याज पीड़ितहरू सरकारसँगको वार्ताका क्रममा निजगढ़मै रोकिएका थिए। वार्ताका लागि काठमाण्डौ आएको संघर्ष समितिको प्रतिनिधि मण्डल आज निजगढ़ फर्किएपछि आन्दोलनमा सहभागी पीड़ितहरूलाई वार्ताको उपलब्धिबारे जानकारी गराइएको थियो। संघर्ष समितिका प्रतिनिधिहरूले सरकारसँग भएको 9 बुँदे सहमति र त्यसको कार्यान्वयन प्रक्रियाबारे पीड़ितहरूलाई सम्बोधन गरेका थिए। साथै सहमति कार्यान्वयन नभए 1 महिनापछि निजगढ़बाटै पुनः आन्दोलन शुरू गर्ने संघर्ष समितिसँग सहमति पनि भएको छ। आज दिउँसो खाना खाएपछि विभिन्न जिल्लाबाट आएका पीड़ितहरू आफ्नो घर फर्किन थालेका मिटरब्याज पीड़ितका अगुवा निर्गर नवीनले जानकारी दिनुभयो। संघर्ष समितिका संयोजक अवधेश कुशवाहको नेतृत्वमा 6 सदस्यीय टोली सरकारसँग वार्ताका लागि काठमाण्डु आएको थियो।
0: काठमाण्डु उपत्यकामा पछिल्लो 24 घण्टामा 521 जना सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार कार्यवाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कार्यवाहीमा 12, संकेत बत्ती उल्लंघनकर्ता 26 र तीव्र गतिमा सवारी साधन चलाउने 66 जनालाई कार्यवाही गरिएको छ। यसैगरी अवस्था ठिक नभएको 7 निषेधित क्षेत्रमा हर्न बजाउने 32 र सड़क फुटपाथ पार्किङमा 19, एकतर्फीमा 6 र अन्य सवारी नियम पालना नगरेका 323 जना रहेको प्रहरीले जनाएको छ।
1: लगातारको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्ड अवरूद्ध भएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ी पहिरोका कारण रोल्पाको शहीद मार्ग, पासाङ लामु सड़क, त्रिशुली मैलुङ स्याफ्रुबेसी तीनपिप्ले सड़क खण्ड र बेसी शहर चामे सड़क अवरूद्ध भएका हुन्। यस्तै बाढ़ीले मुस्ताङको जोमसुम कैसाङ सड़क अवरूद्ध भएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारीमा सड़क माथिबाट ढुंगा माटो सहित खस्ता हिजोदेखि अवरूद्ध बनेको अरनीको राजमार्ग अझै संचालनमा आउन सकेको छैन। पहिरोका कारण बागलुङको काली गण्डकी करिडोर हिजोदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ।
0: 2 जना महिलाहरूले आज सिंहदरबार स्थित गृह मन्त्रालयको गेट अगाडि घण्टी बजाउँदै सरकार विरूद्ध प्रदर्शन गरेका छन्। 2 जना महिला निहारिका राजपूत र विनु यादवले आज सड़कमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शन गरेका थिए। विगतमा कुमारी आमाका रूपमा परिचित निहारिका राजपूत र घरेलु हिंसा पीड़ित विनु यादव आफ्ना माग तथा समस्या सम्बन्धित निकाय समक्ष राख्ने उद्देश्यले आज त्यहाँ पुगेका थिए, तर प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धरना दिएका हुन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो हो खा संचार नेटवर्क, समय को आवाज, समय को आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। यस वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मध्य प्रदेशमा करिब 58% खेती योग्य जमीनमा जग्गामा धान रोपाई भएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालय नक्टा भीज धनुषाका अनुसार असारसम्ममा मध्य प्रदेशमा कुल क्षेत्रफलको 57.93% हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। त्यसमध्ये सबैभन्दा बढ़ी सिराहामा 80% क्षेत्रफलमा, सबैभन्दा कम महोत्तरीमा 39.59% क्षेत्रफलमा धान रोपाई भएको मध्य प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। जिल्लागत हिसाबले 70,068,000 हेक्टर जग्गा मध्ये 34 हेक्टर, सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,200 हेक्टर धान रोपाई भएको अधिकृत विश्वकर्माले जानकारी दिनुभयो।
3: तुलसीपुर उपमहानगरपालिकाले हालसम्म 154 विभिन्न कानून निर्माण गरेको छ। विधान समितिका संयोजक भीमबहादुर कुवर योगीका अनुसार विक्रम सम्बत 2075 2083 असारसम्म एक कानून पारित भएका हुन्। नेपालको संविधानको धारा 226 र स्थानीय सरकार संचालन ऐन 2074 दिएको अधिकार प्रयोग गरी नगरको सेवा प्रवाहलाई व्यवस्थित, कानून सम्मत र विश्वसनीय बनाउन एक कानून निर्माण गरिएको संयोजक योगीले बताउनुभयो। उहाँका अनुसार 89 कार्यविधि रहेका छन् भने 41 ऐन र 5 नियमावली पारित गरिएका छन्। साथै उपमहानगरपालिकाले 9 मापदण्ड, 4 निर्देशिका र 3 कार्ययोजना र नीति रणनीति तथा योजना मार्गदर्शन 1-1 कानून निर्माण गरी कार्यान्वयन गरेको उहाँले जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले जोर्डन स्थित अमेरिकी हवाई अड्डामा आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका विभिन्न प्रान्तमा गरेको हवाई हमलाको बदला स्वरूप इरानले अमेरिकी हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोप्सले जोर्डनको अल अजराकमा रहेको अमेरिकी सैन्य हवाई अड्डामा एकैसाथ ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको दावी गरेको छ। आक्रमणबाट कम्तीमा 2 अमेरिकी लड़ाकू जेटहरू पूर्ण रूपमा ध्वस्त पारेको र धेरै अन्य विमानहरूलाई उल्लेखनीय क्षति पुर्याएको उसले भनेको छ। यता इरानमा बढ़दो तनावको बीच शिक्षा मन्त्रालयले 4 दक्षिणी प्रान्त होर्मुजगान, बुसेहर, खुजेस्तान र सिस्तान बलुचिस्तानमा भोलि र पर्सी हुने कक्षा 11 र 12 अन्तिम परीक्षा रद्द गर्ने घोषणा गरेको छ। तस्पिन समाचार एजेन्सीका अनुसार मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा जारी अस्थिर अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएको छ। अमेरिकाले इरानका विभिन्न स्थानमा हमला जारी राखेको छ।
3: अब खेल समाचार। ब्राजीलका महान फुटबल खेलाड़ी पेरेले लगाएको जर्सी 49,00,000 अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा आयोजित साथेबीको लिलामीमा 49,00,000 अमेरिकी डलरमा फिफा विश्वकप 1958 फाइनलमा पेरेले लगाएको जर्सी बिक्री भएको हो। यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो। यसअघि अर्जेन्टिनाका महान खेलाड़ी डिएगो म्याराडोनाले सन् 1986 विश्वकपमा इंग्ल्याण्ड विरूद्धको चर्चित ह्याण्ड अफ गड गोल गर्दा लगाएको जर्सी अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो। सन् 2022 $95,00,000 म्याराडोनाको जर्सी लिलामी भएको थियो। पेलेको जर्सीका लागि 5 भन्दा धेरै सहभागी बाट 10 बोल कबोल परेको थियो। यही जर्सी सन् 2004 भने 1,05,600 अमेरिकी डलरमा बिक्री भएको थियो। पेलेले 17 उमेरमा सन् 1958 स्वीडेन विरूद्ध खेलेको विश्वकप फाइनलमा गोल गर्दै ब्राजीललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए। दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बागमती प्रदेशबाट एमाले बाहिरिँदै मुख्यमन्त्रीले नै बाध्य पारेको प्रष्टीकरण।
3: सरकारलाई मिटर ब्याज पीड़ितको 1 महिने अल्टिमेटम। निजगढ़मा रोकिएका पीड़ितहरू घर फर्किँदै
4: बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्ड अवरुद्ध
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: घरवाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो
1: प्राविधिक शिक्षा पढ़ने सुबण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई परिसपत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ सम्पर्क नम्बर 068-420-001-420-003 98-56-21-917 98-56-36-567 98-451-20-736
2: हजुर विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
3: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानु गोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
4: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने तोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनी चिलाउने योनीको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाठे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठूलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा

0: मिठो गीत लेख्नु भएको त नानी, साह्रै मिठो गीत गाउनु भयो। कति वर्ष हुनु भयो रे आमा? 65 वर्ष। आप यस्तो मिठो गीत गाउनुहुन्छ, अब अलि सानी हुँदा कति राम्रो गाउनु। त अब आमाको एल्बममा निकाल्न पर्यो के एउटो?
1: हजुर,
0: एउटा एल्बममा निकालेर नाच्न पर्ने भयो आमासँग। अब यता कुसमा आउँदा चाहिँ यही स्टुडियोमा आएर गीत गाउन पर्छ। एक दिन मिलाउनु होला, राम्रोसँग बस्नु होला, फोन साथीहरूका ठोग्या ठोगे गर्नु है। अहिलेलाई छुट्छु है त। ए बा, फनामती आमा हुनुहुन्छ, अर्को साथी आउनु है। हजुर नमस्कार। ए बा, शान्ति बुइनी बोल्नु भयो नि त?
2: हजुर हजुर।
0: के छ हाल खबर? सन्चै हुनुहुन्छ? उता रेडियो नि अर्को लाउनु है तर म बोलेको माथि नै आइछ, अर्कोतिर चाहिँ बन्द गर्न पर्ने भयो।
2: हजुर।
0: अनि सन्चै हुनुहुन्छ? खाजा खानु भयो? के छ पोखराको खबर? ए बानी, अनि के सुनाउनुहुन्छ आज?
2: आज हिमचोलीमा घाम लाग्यो, रमाइलो।
0: लौ ठोकिहाल्नुहोस् है।
2: त्यति राम्रो छैन मेरो त
0: बेसमरी राम्रो छ नि भाइ, हामीले सुनेको छैनौँ र राम्रो गाउनुहुन्छ ल, ठोक्नुहोस्।
2: राम्रो त है के रम्नु
0: लौ, गइहाल्नुहोस् है त।
2: गीत गाउँछु है त।
0: लौ

da da da da da.

आहा कस्तो मिठो गीत गाउनु आ ल धेरै धेरै धन्यवाद छ अनि फेरि फेरि नि सम्झिदै गर्नु होला अहिले छुट्छु है ल त नि ल अनि शान्ति हुनुहुन्छ भाइ कस्तो मिठो गीत गाउनुहुन्छ धेरै धेरै धन्यवाद भन्छु साथीको फोन आएका छ हजुर नमस्कार गरे है हेलो नमस्ते भाइ को बोल्नुभयो कहाँबाट ए बा साथीहरूले फोन ठोके ठोकै गर्नुहुन्छ अनि फेरि फेरि नि सम्झिँदै गर्नु होला अहिले छुट्छु है ल त नि ल अनि शान्ति हुनुहुन्छ भाइ कस्तो मिठो गीत गाउनुहुन्छ

0: कौन अजी, मेरा आवाज सुननी
1: चाहिए?
0: ए लो ठीक छ, मैले सुन्न पाइन क्या ऐ त्यही भएर। अनि सन्चै हुनुहुन्छ, के छ हाल खबर?
1: मेरो एकदमै ठिक ठाक तर निकालमै कुशल मङ्गलै छु भन्नु पर्छ क्या रे। अब चाहिँ धेरै दिनको अन्तराल पछि फेरि तपाईँसँग कुराकानी गर्न पाएँ, गफिन पाएको छु, बोल्न पाएको छु, खुसी लागिरहेको छ। उता ड्युटी पनि गर्दैछु, त्यही त हो, कालो पारमा भइसकेपछि के गर्नु र।
0: लौ ठिक छ, सम्झिनुहुन्छ, खुसी लाग्छ नि भाइ। अनि के सुनाउनुहुन्छ आज?
1: हुन्छ, म चाहिँ एउटा गीत प्रयास गर्छु नि है।
0: लौ ठोकिहाल्नुहोस् है त, साथीको बेसमरी फोन आएर यहाँ ठोकिया ठोकै छ, त्यही भएर गीत चाहिँ ठोकिहाल्नुहोस्।

0: आहा, कस्तो मिठो गीत गाउनु भयो भाइ, मेरो त कपाले फुस्क्यो तपाईँको मिठो गीत सुनेर। लौ धेरै धेरै धन्यवाद छ, अनि धेरै धेरै मुया छ, साथीले बेसमरी फोन हान्नु भएछ, इङ्गेज भइरहेछ, त्यही भएर फेरि नि सम्झिनु होला, हजुरले जित्नु भयो भने चाहिँ म्यासेज आउँछ, रिप्लाई गर्नु होला, यसलाई छुट्छु है, नमस्कार। ए बा कणजी हुनुहुन्छ, कस्तो मिठो गीत गाउनुहुन्छ भाइ, बेसमरी मिठो गीत गाउनु भयो, सुनिहालिम कै। अनि कण ज्यूलाई धेरै पनि धन्यवाद, थ्याङ्कु भन्छु। अनि भर्खर सुन्नु भएछ भने कार्यक्रममा के सुन्नु भएछ भने गामका कुरा कार्यक्रम सुन्नु भएछ, म काली दिदी छु, साथीहरूले बेसमरी फोन हान्नु भएछ, यदि धेरै मुयाका लागि धेरै मुया, अनि कतिपय साथीको फोन कट्ट कट्ट काटिन्छ, अनि गाह्रो पिरो मान्न भन ए बा, फोनै काट्ने भाइ, काली दिदी त कस्ती हुनुहुन्छ भन्नु होला फेरि, क्यारुम त नि साथीको फोन यता बोल्दाखेरि यता त काटिने नै भयो, हो त्यस्तो हुन्छ के कुरो है। त आरे आरे रारा मिठो भन्छन् साराका साथमा, अहिलेलाई अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार गरे है।
1: हजुर नमस्कार भाइ, नमस्कार।
0: नमस्कार भाइ, को बोल्नु भयो त नि, कहाँबाट?
1: आज चाहिँ अघिल्लो हप्ता नआएर एउटा बिर्सिहाल्नु भएछ।
0: त्यस्तो हुन्छ त अन्ति, देख्नु भएको अरे बर्बाद भयो त नि, को बोल्नु भयो?
1: बर्बाद भयो, पश्चिमबाट, धेरै पश्चिमबाट, को होला?
0: अनि आज खाजा नि खाइ छैन, खाजा नहाँसी बिर्सिन्छु क्या अलिअलि। ए बा बर्बाद पारेछु नि मैले त यस्ता राम्रा दाईलाई बिर्सिएर नि त,
1: एक हप्तामा बिर्सिहाल्नु भएछ।
0: ए बा यस्तो हुन्छ त नि, बिर्सन्छु भाइ त कहाँ मलाई, अनि बिर्सन्छु भएपछि बिर्सिन्छु नै, देख्नुहुन्न बुढेसका लान त नि। अनि अनि के छ हाल खबर, खाजा खानु भयो कि के अनुभव?
1: खाजा अब खाने कार्यक्रम सके, कति बेला आउँछ भन्दा कुर्दा कुर्दा एक हप्ता पनि एक वर्ष जस्तो हुँदो रहेछ कार्यक्रम नआएर, अब कार्यक्रम सुनेर सकेर बल्ल खाजा खाने।
0: ल ठिक छ, अनि के छ उतातिर पानी सानी कतिको परिचय, अनि कोदो सोदो खेत सेत के रोप्नु भयो कि रोप्नु भएन, मनी आउनु पर्छ रोप्न, कस्तो छ कुरो?
1: पानी त परेछ अलिअलि, खासै त्यति ठुलो पानी परेको छैन, बहिनीलाई त्यति टाढाबाट कहाँ बोलाउने यहाँ रोप्न,
0: लौ ठिक छ। आज के सुनाउनुहुन्छ त बाजेले?
1: तिन चार लाइन यसो खोलिसो, त्यही भन्छु मैले।
0: लौ ठोकिहाल्नुहोस् है,
1: हो त ल, सुरु गर्छु है त ल।

0: न भोग न निन्द्रा छ तिम्रो मायाले, न जोगी न पागल बनायो तिम्रो मायाले, न भोग न निन्द्रा छ तिम्रो मायाले, न जोगी न पागल बनायो तिम्रो मायाले, अब बिर्सन्छु भन्छु सम्झना आउँछ, न खै किन के गरायो तिम्रो मायाले, खै किन के गरायो तिम्रो मायाले।
1: भाउजो मुयाले हो क्या?
0: हो त नि, आफ्नो मान्छेको त माया हुनु पर्यो
1: त नि। ल ठिक छ, साह्रै मिठो लेख्नुहुन्छ, तपाईँको प्रतिभा अझै बढ्दै बढ्दै जाओस्, अनि राम्रोसँग बस्नुहोला भाइ, अनि आफ्नो ख्याल गर्नुहोला, अलैँ छुट्न पर्छ के अरे, साथीहरूले यहाँ बेसमरी फोन हानेर इङ्गेज भइरहेछ है। लौ त नि, लौ ए बानी, हाम्रा दाजै हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ, साह्रै माया गर्ने मुन्छे, हामीलाई बेला बेला सम्झिनुहुन्छ, धेरैजना साथीको फोन काटिन्छ, 73 मिस कल त वाट्सएपमा मात्रै छ भने कतिजना साथीको फोन काटेको होला अन्त, गाह्रो पिरो चाहिँ मान्न भएन, कतिपय साथीको फ्याटो उठिहाल्छ के अरे, मौका चौका मिलेर कतिपय साथीको चाहिँ इङ्गेज भएर फोन काटेको काटे काटेको काटे काटेको काटे गरिन्छ, त्यही भएर गाह्रो पिरो चाहिँ मान्न भएन, डाइरेक्ट फोन पनि हान्नु भएको छ बडा होइन। अब क्यारम त नि भाइ सँगसँगै सबैलाई फत लिन मिलेन, मलाई नि गाह्रो पिरो छ, आरे आरे रारा मिठो भन्छन् सारा, एउटा कमेन्ट परे कि छैन आज मैले भ्याइन र, अब साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु, नमस्कार गरिन्छु है। ए बुहारै नमस्कार गरेको त, मुया गरेको त, कता जानुभयो कता जानुभयो भाइ, काट्यो गरे क्यारम त नि खै अब अन्त, ल फेरि प्रयास गर्नुहुन्छ, ल ठिक छ त नि, तपाईँ नि सुनेर साथ दिनुहोला, कतिपय साथीका कमेन्ट पर्यो होइन, नाम त परम भाइ, अनि अन्जु रेग्मी भाउजूलाई नमस्कार गरे, रुबिना बुइनीलाई नि धेरै मुया छ, युक्त प्रसाद श्रेष्ठ दाईले नमस्कार, गाउँका कुरा सञ्चालिका बुइनी कोहलपुर बाँकेबाट हेर्दैछु, एक हप्ता पनि एक वर्ष जति लामो लाग्यो त भन्नु भाइ चाहिँ बरे कति मुया नुहाएको त नि भाइ, अनि कन प्रिय केसी ज्यूले पनि नमस्ते दर्शन गरे है, मनको भारी बिसाउने कार्यक्रम मार्फत सन्चय हुनुहुन्छ भन्नुभएको छ, म त ठिक ठाक, अनि यता भारत हिमाचलबाट कण प्रिय केसी संगीत घर तुलसीपुर अनि कार्यक्रम मार्फत सम्झना मिठो सम्झना हुनुहुन्छ, ल धन्यवाद मुया, अनि युक्त प्रसाद दाईलाई धन्यवाद छ, फनामती आमालाई धन्यवाद, सन्तोष जङ साईज्यूले नि दर्शन गर्नुभएको छ, सोभित दाईले नि नमस्कार गर्नुभएको छ, नमस्कार उमेश रेग्मी दाईले कल गरौ आफ्नो प्रतिभा देखाऊ है भन्नुभएको छ, ल धन्यवाद, फोन लाग्दैन के भएको वाट्सएपमा भन्नुभएको छ, कर्ण पिवेज्यूले उहाँसँग चाहिँ बोलिसके फोन चाहिँ अन्त यता अर्को साथीले हानेर नलाएको होला, अनि शान्ति बरालज्यूले नि नमस्कार गर्नुभएछ, ल धेरै धेरै धन्यवाद, उहाँको गीत त सुनिहाल्यौँ हामीले, गीत त गाएर नि गइसक्नु भएछ, धेरै धेरै धन्यवाद भन्छु, अनि रोजिन रेग्मेज्यूलाई नमस्कार गर्छु, उहाँको पुरस्कार पनि जाँदैछ है, मेरो भाइले जित्नु भयो, अनि पानिया के भयो अनि असारला त्यही भएर पानीले गर्दाखेरि पठाउन पाएको छैन, अब यो हप्ताको र अघिल्लो हप्ताको सँगै पठाउँछ, मैले साथी नमस्कार गरे है।
2: हजुर नमस्कार।
1: नमस्कार भाइ, को बोल्नु भयो भाइ, कहाँबाट?
2: म पर्वत पिपलधारीबाट
1: सन्तोष सुवेदी। के छ त नि खबर, सन्चै हुनुहुन्छ?
2: गाउँ ठिकै छ, पानी परिरहेछ, यस्तै छ बसी बसाउ।
1: एब्बा खाजा खानुभयो कि के आनुभयो त नि, पानी परे बेला?
2: खाजा
1: भइसक्यो हजुरको, ए बा मैले त खाइ छैन भाइ, अब कार्यक्रम पछि खान पर्ला भनेर, अनि के छ उतातिरको नयाँ नौलो सुनाउनुहोस्।
2: सबै ठिकै नै छ, अब बिदा आएको, बिदा सकिन लागिसक्यो, फेरि जाने बेला आउनुलायो।
1: ए बा यता आउनु
2: भएछ,
1: ल हेर रमाइलो छ भनेपछि?
2: रमाइलो छ, रुपाई सुपाई गरियो बल्ल बल्ल, पानी
1: बल्ल बल्ल होइन, यता हो त, ल ठिक छ, के सुनाउनुहुन्छ आज हामीलाई?
2: म सानो गीत गाउँछु एउटा,
1: ल सुरु गर्नुहोस् है त।
2: हस् हुन्छ।

पानी पर पानी पर्दा उसैलाई सम्झिने बानी पर्या छ।

0: पर लो सही लाई समझीने बनी पर्या यति नै दिन्छु।
1: आहा, भनेपछि पानी पर्दाखेरि सम्झिनु भयो मुयालाई। ल ठिक छ, साह्रै मिठो गीत गाउनुहुन्छ मुया हुनुहुन्छ, सम्झदै गर्नु होला। फोन चाहिँ अहिले काट्यो, नरिसाउनु होला। धेरैजना साथीले हान्नुहुन्छ आजकल, अनि काटेको काट्दै गर्छ क्या है, आफ्नो ख्याल गर्नु होला। अहिले छुट्छु है,
0: सुनेर पनि साथ दिन
1: पर्यो। अनि हाम्रो सन्त सुवेदी हुनुहुन्छ भाइ, कस्तो मिठो गाउनुहुन्छ, साह्रै मिठो गीत गाउने मुन्छे, अनि धेरै माया पनि गर्नुहुन्छ हामीलाई, धेरै धेरै मुया छ हाम्रो तर्फबाट पनि। आज काली दिदी आइसु करे, आज संसार बार हो, सबैजनालाई सन्चै छ होला, आराम छ होला, कुशल मंगल छ भन्ने आशा गर्छु, विश्वास गर्छु। आफ्नो ख्याल गर्नु पर्यो। आरे आरे रारा मिठो भन्छन् सारा, रारा चाउचौद्वारा प्रायोजित कार्यक्रममा धेरैजना साथीको फोन आज काटिन्छ, गाह्रो पिरो मान्न भन क्यारुम त नि अन्तर लिन सँगै मिलेन करे कि हानुहुन्छ, यस्तै छ त नि। अनि त्यही पनि मैले कतिजना साथीहरूलाई लिने प्रयास त गरिछु, कतिपय साथीको काट्यो, कतिपय साथीलाई चाहिँ स्वागत गरिछु। अहिले एकजना साथी हुनुहुन्छ, नमस्कार गरे है, लौ न नमस्ते।
2: नमस्ते, नमस्कार।
1: नमस्कार, को बोल्नु भयो भाइ, कहाँबाट बोल्नु भयो? कहाँबाट रे?
2: मोरङ।
1: ए बा, मोरङबाट सन्चै छ? खाजा खाना क्यान गो, के छ हाल खबर? मैले नि खाइ छैन भाइ, भेट पेट त करक करक त गरिन्छ आज, के भन्छ अन्त, बिहान छिटो खाएको रे त्यही भएर। अनि खा चाहिँ खाइ छैन, अब कार्यक्रम पछि खाने हो। ट्विन चाहिँ यति यति छ फेरि मसँग, ट्विन धेरै छैन आज। के सुनाउनुहुन्छ त नि आज?
2: म थोरै गीत गाउँछु ल।
1: लौ सुरु गर्नुहोस् है।

आहा कस्तो मिठो गीत गाउनु भएको त नि भाइ, साह्रै मिठो गीत गाउनुभयो। अनि सम्झदै गर्नु होला भन्दै थिए, फोन त बिदा नमाउँदै काट्यो भाइ। ल मेरी प्यारीलाई धेरै मुया छ, फोन पट्ट काट्यो भाइ, मैले काट्यो होइन है, आफै काटेको। ल ठिक छ, अनि धेरै धेरै धन्यवाद, कस्तो मिठो गीत गाउनु भयो त, केही भन्न नि पाइन फेरि, अन्त काटिहालु क्यारम त नि बरी ल है, अब टुमा छैन भाइ भनेर हो कि कस्तो हो। ल धन्यवाद छ अनि धेरैजना साथीको कमेन्ट छुट्टी चार्ज, अनि धेरैजना साथीको फोन पनि छुट्टी चार्ज, अनि क्यार्नु हुन्छ 73-74 त मिस कल छ। मुना छेत्रीज्यूलाई नि नमस्कार गरे है, नमस्कार दिदी भन्नुभयो रहेछ, लु नमस्कार। अनि सन्तोष भाइले नि नमस्कार गर्नुभयो रहेछ, उमेश लेखिम दाइले मुया गर्नुपर्छ है भन्नुभएछ, लु धन्यवाद छ। अनि मुया त गर्न पर्यो करे मेरा प्यारा प्यारीहरूलाई, ल धन्यवाद, धेरै धेरै मुया छ। अनि सिम्पल सरिना सिम्पल सरिनालाई पनि नमस्कार गर्छु करे, अघि बोल्दै हुनुहुन्छ फ्याट चाहिँ काट्यो कस्तो भयो त नि बरिलै, मुया छ ल मुया छ है। अनि अनि राधा रामज्यूलाई नि नमस्कार गरे, पानी पर्दा मात्रै किन सम्झिएको उनलाई भन्नुहोस्, त्यो त बाना होला नि त होइन र सम्झिने। नमस्कार काली दिदी, हेर्दैछु धनकुटाबाट पानी पर्दैछ, यता त चिसो छ, रारा चाउचाउको सुप खाँदै गामका कुरा सुन्दैछु भन्नुहोस्। हाम्रो रमा सापकोटाले चाहिँ फाइनली चाहिँ चाउचाउ फाउनु भएको छ, खुसी लाग्छ। अनि कमेन्ट नि पढ्नुहोस् भन्नुहोस्, परिचु गरी आँखाले देहे सम्बन्धा। अनि आज अलुक गीत गाउनु साथीहरू धेरै धेरै हुनुभएछ त नि, ल सरिना बहिनीको स्वर सुरिलो गीत पनि राम्रो भन्नुभएछ, कस्तो मिठो गीत गाउनु हुँदो रहेछ, अनि धेरै त बोल्न पाइन भाइ, फ्याट त फोन काट्यो, बहिनीलाई धेरै मुया छ। अनि जान पर्छ के अरे, साथी हुनपर्छ, यस्ता यस्ता इट्टी भए मुन्छ है, मैले फेरि रिक्वेस्ट पठाइछु है हाम्रो सरिना बुनीलाई, ल धन्यवाद छ। अनि अब जान पर्छ, टुईमा त गइहालेछ नि भाइ, यता हेर्छु टुईमा त फुत्त गइहालेछ, लौ त नि ल, जा जसले सुन्नुभयो सबैलाई धेरै धेरै धन्यवाद भन्छु। www.radiodidibahini.org लगन गरेर सुन्ने सबैलाई धन्यवाद, अनि हाम्रो पात्र नेपाली पात्र सुन्ने साथी धन्यवाद, फोन हान्ने प्रयास गर्नुभयो, फोन कतिको काट्यो उहाँलाई पनि धेरै धेरै मुया छ। अनि फोन हानेर आफ्नो प्रतिभा सुनाउने साथी सबैलाई धन्यवाद, फेसबुकमा लाइक कमेन्ट सेयर गर्ने अनि हेर्ने सबैलाई धेरै धेरै धन्यवाद, धेरै धेरै मुया। अनि रारा चाउचाउलाई विशेष विशेष धन्यवाद, जसले हामीलाई यो कार्यक्रमलाई प्रायोजन गरेको छ र विशेष गरेर यो कार्यक्रम ल्याउन चाहिँ सहयोग गरेको छ, रारा चाउचाउ अरे अरे मिठो भन संसारलाई धन्यवाद भन्दै, अघिल्लो हप्ताका साथीहरूको पुरस्कार र यो हप्ताको साथीको पुरस्कार अवश्य पनि जान्छ, अनि जोले जित्नुहुन्छ उहाँलाई प्याक्ट म्यासेज आउँछ भन्दै, आजको बसाइबाट म काली दिदी जान्छु, राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले अपराह्नको ठीक 4 बज्यो।

0: Narnia Extreme Energy Drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444 543333।
4: ल बर्बादी भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
4: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
4: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईं गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने बीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खुल्यो
1: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
2: हाम्रा सेवाहरू:
1: होल बॉडी चेकअप,
2: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, याच BA1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भिया एवं दिशा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: प्राविधिक शिक्षा पढ़ने शुभ अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-56-21-917, 98-56-36-567, 98-451-20-736।
1: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठरोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
5: 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: बडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 067-420-227, 067-420-227,
5: मोबाइल नम्बर 98-576-22-597, 98-576-23-597,
3: 98-511-89-918,
5: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
3: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नयाँ गठबन्धनका लागि राजनैतिक दलहरूबीच दौड़धूप सम्बन्धी खबरबाट। नयाँ गठबन्धनका लागि पुराना राजनैतिक दलहरूबीच दौड़धूप शुरू भएको छ। कंग्रेस र एमाले बीचको सहकार्यमा फेरबदल आउने संकेत देखिएपछि नेकपा गठबन्धनका लागि अघि बढ़ेको हो। नेकपा नेताहरू वर्षमान पुन्द्र, प्रमेश हमालले गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गई राती 1.5 घण्टा छलफल गरे। छलफलमा ओलीले कंग्रेस, एमाले र नेकपा तीनै दल मिलेर जानुपर्ने अडान राख्नु भएको छ। त्यो सम्भव नभए दुई दल मात्रै भए पनि मिल्नुपर्ने उहाँको भनाइ छ। ओलीले कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार जोगाउन नेकपाको साथ माग्नु भएको छ। नेता पुन्द्र हमालले भने ओलीको प्रस्तावबारे संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेर मात्र निर्णय दिने बताउनु भएको छ। एमाले अध्यक्षसँगको भेटपछि दुवै नेताले आजै कंग्रेस सभापति गगन थापासँग संवाद गर्दैछन्। नेकपाभित्र एमालेसँग सहकार्य गर्ने कि कंग्रेससँग भन्नेमा नेताहरूबीच मतभेद छ। धेरै जसो कार्यकर्ता एमालेसँगै मिल्नुपर्ने पक्षमा देखिएका छन्।
3: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद भनी नयाँ मोडमा पुगेको छ। पूर्व सभापति शेरबहादुर देउबासम्मले सभापति गगन थापासँग मिल्ने सम्भावना सकिएको निष्कर्ष निकाल्दै नयाँ पार्टी खोल्ने गृह कार्य थालेको छ। कांग्रेसको संस्थापन र इतर पक्ष बीचको दूरी थप बढ़ेको छ। देउबा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार संस्थापन पक्षबाट सहमति र वार्ताका लागि कुनै प्रयास नभएपछि अब नयाँ बाटो रोज्ने तयारी भएको हो। नयाँ पार्टीको नेतृत्व, नीति, विधान र सांगठनिक संरचना बारे छलफल गर्न देउबा समूहले साउन 24 देखि 29 गतेसम्म राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ।
2: यता सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले भने पार्टी गलत बाटोमा गए खबरदारी गर्न नेता कार्यकर्तालाई भन्नुभएको छ। रौतहटमा पार्टीका नवप्रवेशी नेताहरूलाई स्वागत गर्नुहुँदै सभापति लामिछानेले ताली बजाउने मात्र नभई औंला उठाएर खबरदारी गर्न भन्नुभएको हो। त्यसक्रममा उहाँले वर्तमान सरकारको नियतमा शंका नगर्न आग्रह गर्नुभएको छ। सरकारले जनहितकै लागि काम गरिरहेको लामिछानेको भनाइ छ। सभापति लामिछानेले काम गर्ने क्रममा कहिलेकाहीँ निर्णयहरू विवादित हुन सक्ने र त्यसले सोचे भन्दा फरक असर पारेमा तुरन्तै सच्याउन सकिने पनि बताउनुभयो। सरकारको काम गर्ने शैली र केही चुनौतीका कारण शुरूमा नकारात्मक कुराहरू आए पनि कालान्तरमा ती निर्णयहरू सही साबित हुने उहाँले प्रष्ट पार्नुभयो।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले विदेशमा रहेका नेपालीलाई सधैंका लागि नेपाली नागरिकता दिने गरी संविधान संशोधन भए सरकारलाई सहयोग गर्ने बताउनु भएको छ। जापान पुग्नुभएका नेता साईले एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता अनुसार वंशजका आधारमा नागरिकता पाएकाहरूका लागि संविधान संशोधन गरिए आफ्नो पार्टीको साथ रहने स्पष्ट पार्नुभयो। उहाँले गैरावासी नेपालीका पक्षमा संविधान संशोधन गर्ने प्रस्ताव आएमा राष्ट्रपाका सांसदहरूलाई आफ्नो दलका पाँच सांसदले पनि समर्थन गर्ने उल्लेख गर्नुभयो। मुखले मात्र नेपाल आऊ भनेर विदेशमा रहेका नेपालीको समस्या समाधान नहुने उहाँको भनाई थियो।
2: गृहमन्त्री सुदन गुरूङ जिल्ला प्रशासन कार्यालय गोर्खाको अनुगमनमा पुग्नु भएको छ। उहाँले आज सार्वजनिक विदाको दिनमा पनि गोर्खा प्रशासनको नागरिकता र राष्ट्रिय परिचय पत्र फाँटमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो। त्यसक्रममा गृहमन्त्री गुरूङले सेवाग्राहीलाई समेत सिधै फोन गरेर कर्मचारीको व्यवहार र सेवा प्रवाहको अवस्थाबारे सोधपूछ गर्नुभयो। सेवाग्राहीले शास्ति पाउन नहुने भन्दै एकद्वार प्रणालीबाट सेवा दिने व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मन्त्रीको निर्देशनपछि कार्यालयले संरचना परिवर्तन गरेर भए पनि एकै ठाउँबाट सेवा दिने तयारी थालेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहका मन्त्रीहरू अनुगमन गर्ने र निर्देशन दिनमा दौड़धूप गरिरहेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज शनिबार विदाका दिन राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र बुढानीकण्ठको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले केन्द्रबाट प्रदान भइरहेका सेवा पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। उहाँले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग कर्मलाई आयुर्वेद पञ्चकर्म र योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा थप प्रवर्धन गर्दै यसको सेवा र विशेषताबारे व्यापक रूपमा जानकारी प्रवाह गर्न आवश्यक रहेको बताउनु भएको छ। यसबाट बढ़ीभन्दा बढ़ी नागरिकले केन्द्रबाट उपलब्ध सेवाको लाभ लिन सक्ने विश्वास मन्त्री मेहताले गर्नुभएको छ। मन्त्री मेहताले केन्द्रको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणलाई थप संरक्षण तथा प्रवर्धन गर्नुपर्नेमा जोड़ दिँदै त्यसका लागि मन्त्रालयबाट आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।
2: सरकारसँग नौबुधे सहमति भएपछि मिटर ब्याज पीड़ितहरू न्यायको आशा बोकेर आफ्नो घर फर्किएका छन्। मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सरकारी प्रतिबद्धतापछि बाराको निजगढ़मा रोकिएका 500 भन्दा बढ़ी पीड़ितहरू घर फर्किएका हुन्। लामो समयदेखि साहु महाजनको शोषण भोग्दै आएका उनीहरूले यस सहमतिलाई आफ्नो आवश्यक जित मानेका छन्। पैदल मार्चको अगुवाई गरिरहेकी लक्ष्मी घिमिरेका अनुसार आन्दोलन पूर्ण रूपमा सकिएको नभई तत्कालका लागि मात्र रोकिएको हो। सरकारले आफ्ना प्रतिबद्धता पूरा नगरे निजगढ़बाटै फेरि सशक्त संघर्ष शुरू गर्ने पीड़ितहरूले चेतावनी दिएका छन्। मधेसका ग्रामीण भेगमा केही रूपियाँको ऋणलाई लाखौं पुर्याएर उठीवास लगाउने अनुचित लेनदेनका कारण धेरै परिवार समस्यामा पर्दै आएका छन्। 10 दिन अघि धनुषाबाट शुरू भएको काठमाण्डुसम्मको यो पैदल मार्चमा चितवन र नवलपरासी सहितका विभिन्न जिल्लाबाट पीड़ितहरू सहभागी थिए।
3: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना राहत कोष बनाउन पेट्रोलियम पदार्थ र बिजुलीमा अतिरिक्त शुल्क उठाउन सरकारलाई सुझाव दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमलाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाउँदै महासंघले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीड़ितको तत्काल उद्धार उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउन सुझाव दिएको हो। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार देशभरका गाड़ीले प्रयोग गर्ने पेट्रोल र डिजेलमा प्रति लिटर 1 रूपियाँ तथा विद्युतीय गाड़ीको चार्जिङमा प्रति युनिट 1 रूपियाँ थप शुल्क उठाएर कोषमा जम्मा गर्न प्रस्ताव गरिएको छ। यसका साथै बीमा कम्पनीहरूले लिने तेस्रो पक्ष बीमाको 1% रकम र तीनै तहका सरकारले दिने वार्षिक बजेट पनि सोही कोषमा राख्न व्यवसायीको सुझाव छ। दुर्घटनामा गम्भीर घाइते भएका तर हकदार नजुटाइएका वा सवारी धनीले खर्च बेहोर्न नसक्ने अवस्थामा यो कोषबाट उपचार खर्च बेहोर्नेछ। महासंघले हाल परिमार्जन भइरहेको सवारी ऐनमा यो व्यवस्था समेट्न माग गरेको हो।
2: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अपराध अनुसन्धान प्रणालीलाई आगामी दिनमा थप मजबूत र भरपर्दो बनाउने प्रतिबद्धता जनाएको छ। आफ्नो 16 स्थापना दिवसका अवसरमा ब्यूरोले विगतका उपलब्धिको समीक्षा गर्दै कानूनी शासनको सुदृढ़ीकरण तथा नागरिकको विश्वास बढ़ाउन निरन्तर लाग्ने पनि बताएको छ। स्थापना दिवसका अवसरमा आज भिटकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा ब्यूरोका पूर्व प्रमुखहरूसँग वर्तमान चुनौती र भविष्यको रणनीतिक मार्गचित्रबारे अन्तर्संवाद गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहित विभिन्न सरकारी निकाय विभाग र सरकारवाला संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: soy. LG ले आयो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशभर भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ विभागका अनुसार मनसुनी वायुको प्रभावका कारण आज र भोलि देशभर जसो बादल लाग्ने र धेरै ठाउँमा पानी पर्नेछ कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षाका कारण आउन सक्ने बाढ़ी पहिरोलाई मध्यनजर गर्दै पाँचथर इलाम झापा सिन्धुपाल्चोक चितौन कास्की र बागलुङ सहित 23 जिल्लामा रातिको समयमा गाड़ी चलाउन रोक लगाएको छ प्राधिकरणले जोखिमयुक्त क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन र रात्रिकालीन यात्रा नगर्न अनुरोध गरेको छ
3: गत वैशाख यता विपदका घटनामा परेर 164 जनाको मृत्यु भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढ़ी आवाहुरी बाढ़ी पहिरो र भारी वर्षाका कारण 40 जनाको मृत्यु भएको छ यस्तै सर्पदंशबाट 39 जना तथा लीक लागेर 21 जनाको ज्यान गएको छ विपदका विभिन्न घटनामा परेर 981 जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ यस्तै आज काभ्रेको पाँचखाल नगरपालिका 12 सेरा गाउँमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनको नाङ्गो तार पानीमा डुबेको अवस्थामा सोही तारको करेन्ट लागेर घाइते हुनुभएका स्थानीय 61 वर्षका कान्छा दनुवारको उपचारको क्रममा मृत्यु भएको हो
2: असार सकिएर साउन लाग्दा समेत यस वर्ष बल्ल 70% धान रोपाई सकिएको छ कृषि विभागका अनुसार देशभरिको धान खेती हुने जमीन मध्ये 9,58,000 हेक्टर भन्दा बढ़ी क्षेत्रमा रोपाई सकिएको हो यस वर्ष गत वर्षको तुलनामा रोपाई केही ढिलो भएको छ प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै 90% भन्दा बढ़ी क्षेत्रमा रोपाई भइसकेको छ त्यस्तै लुम्बिनी गण्डकी बागमती र कर्णाली प्रदेशमा पनि 77% भन्दा माथि रोपाई सकिएको छ तर धेरै धान फल्ने तराईका मधेस र कोशी प्रदेशमा भने रोपाईको अवस्था अलिक कमजोर छ समयमा मल नपाउने अवस्था पनि किसानले भोग्दै आएका छन् सबैभन्दा धेरै धान खेती हुने मधेस प्रदेशमा अहिलेसम्म करिब 58% मात्र रोपाई भएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 54% क्षेत्रफलमा धान रोपिएको छ मनसूनको प्रभाव र सिंचाईको सुविधा फरक फरक भएकाले रोपाईको दरमा यस्तो अन्तर देखिएको विभागले जनाएको छ
3: राष्ट्रिय मानव अधिकार आयोगले कुसुण्डा लगायत लोपन्मुख समुदायको उत्थान र विकासका लागि एकीकृत कार्य योजना बनाएर लागू गर्न सरकारलाई सिफारिश गरेको छ आयोगले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा यी समुदायको पहिचान जोगाउन विशेष कदम चाल्न भनिएको छ आयोगले कुसुण्डा समुदायको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 सार्वजनिक गर्दै उनीहरूको सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको व्यवस्था मिलाउन संघीय सरकारसँग आग्रह गरेको हो कुसुण्डा समुदायको भाषा र संस्कृतिको जगेर्ना गर्न तथा शिक्षा स्वास्थ्य र रोजगारीमा सुधार ल्याउन तीनै तहका सरकारलाई बेग्ला बेग्लै सिफारिश गरिएको छ पछिल्लो जनगणना अनुसार नेपालमा कुसुण्डा समुदायको संख्या 253 मात्र रहेको छ उनीहरू हाल घुमन्ते जीवनशैली छाडेर आधुनिक बसोबासतर्फ लागिरहेका छन्
2: काठमाडौँको माइती घरमा इन्टर्न मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले श्रम शोषणको विरोध गर्दै प्रदर्शन गरेका छन् चिकित्सकहरूले श्रम ऐन 2074 अनुसार कामको समय तय गर्न दवाब दिएका हुन् उनीहरूले दैनिक बढ़ीमा 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा धेरै काममा नलगाउन तथा हप्ताको एक दिन अनिवार्य विदा दिन सरकारसँग माग राखेका छन् हप्तामा 48 घण्टा भन्दा बढ़ी काम गर्नु परेमा अतिरिक्त भत्ता दिनुपर्ने उनीहरूको भनाई छ यसका साथै चिकित्सकहरूले बजेट भाषणमा उल्लेख भए अनुसार आवासीय चिकित्सकलाई अधिकृत 8 तह सरहको तलब दिनुपर्ने माग पनि राखेका छनृ
3: काठमाडौँभित्र नै मुख्य नाकामा निर्माण गरिएको बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको आगामी साउने 11 गते उद्घाटन गरिने भएको छ। निर्माण कार्य सकिएर सञ्चालनको अन्तिम तयारीमा रहेको यो सुरुङ मार्गको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहबाट गराउने छलफल भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार सुरुङ मार्गको निर्माण पूरा भइसकेकाले साउन 11 गते उद्घाटन गर्ने गरी मन्त्रालयले अन्तिम तयारी गरिरहेको छ। उद्घाटन भएको पहिलो 3 महिनासम्म सुरुङ मार्गमा परीक्षणकाल सञ्चालन गरिनेछ। यस अवधिमा सुरुङमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाड़ी मात्र चलाउन दिइने र कुनै समस्या नआए चौथो महिनादेखि अन्य सवारी साधनका लागि पूर्ण रूपमा खुल्ला गरिने आयोजनाले जनाएको छ। यस सुरुङ मार्गमा गुड्ने गाड़ीले प्रकार हेरेर 60-600 रूपियाँसम्म सड़क शुल्क तिर्नुपर्नेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 5,08,000 भन्दा बढ़ी विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढ़ी हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डाक्टर रविन कडरियाका अनुसार गत आर्थिक वर्षमा भित्रिएका पर्यटक मध्ये सबैभन्दा धेरै 3,75,000 भन्दा बढ़ी भारतीय नागरिक छन्।
2: काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षका लागि करदातालाई छूट, जरिवाना, मिनहा लगायत सुविधाको व्यवस्था गरेको छ। हिजो साउन 1 गतेदेखि लागू भएको काठमाडौँ महानगरपालिका आर्थिक ऐन 2083 अनुसार आर्थिक वर्ष 2083-84 लागि छूट तथा जरिवाना मिनहा दिएको हो। ऐनले करदातालाई विभिन्न शीर्षकमा विशेष छूट, सहुलियत र पुरानो बकेतामा जरिवाना मिनहाको व्यवस्था गरेको छ। यस्तै करदाताहरूलाई तोकिएको समयमै कर बुझाउन प्रोत्साहन गर्ने उद्देश्यले महानगरले विशेष सहुलियत प्रदान गरेको छ, जस अनुसार चालू आर्थिक वर्षको सम्पत्ति कर, व्यवसाय कर र बहाल कर आगामी असोज मसान्तभित्र दाखिला गरेमा कुल कर रकममा 10% छूट प्राप्त हुनेछ।
1: अब विदेशका खबर। चीनको चोङकिङ शहरमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ। वर्षापछि खसेको पहिरोमा पुरिएर 8 जनाको ज्यान गएको छ भने 34 जना अझै हराइरहेका छन्। चीनको सरकारी संचार माध्यमका अनुसार पोङसुई काउन्टीमा गएको पहिरोले 10 भन्दा बढ़ी आवासीय भवन पुरेको छ। पहिरोमा परेका 10 जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएको छ भने 1,100 भन्दा बढ़ी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षाले गर्दा उद्धार कार्यमा केही कठिनाई भए पनि उद्धार टोलीले नदी किनार र भग्नावशेष क्षेत्रमा बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
2: इराक र अमेरिका बीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी 48 सम्झौतामा हस्ताक्षर भएको छ। इराकी प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमणका क्रममा दुई देशका सरकारी तथा निजी क्षेत्रबीच सम्झौता भएको हो। इराकी प्रधानमन्त्रीको कार्यालयका अनुसार भएका सम्झौताहरूमध्ये धेरैजसो तेल क्षेत्रको विकाससँग सम्बन्धित छन्। लामो समयको युद्ध र राजनैतिक अस्थिरताका कारण कमजोर बनेको अर्थतन्त्र सुधार्न इराकले अमेरिकी कम्पनीहरूसँग साझेदारी बढ़ाएको हो। सम्झौतामा इराकको तेल तथा विद्युत मन्त्रालय र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरू एक्सन मोबिल, सेल र हलिबर्टन बीचको सहकार्य समेटिएको छ। यस्तै इराक र सिरिया बीच कच्चा तेल ओसार पसारका लागि मुख्य पाइपलाइन बनाउने तथा सेटेलाइट इन्टरनेट सेवाका लागि स्टार लिंकसँग काम गर्ने सहमति पनि भएको छ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड भिड्दैछन्। अमेरिकाको मियामी रंगशालामा हुने यो खेल नेपाली समय अनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा पराजित भएका फ्रान्स र इंल्याण्ड बीचको यो खेलले प्रतियोगिताको उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको विजेता टुंगो लगाउन मद्दत गर्नेछ। हाल अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका किलियन एम्बाप्पे समान 8-8 गोलसहित शीर्ष स्थानमा छन्, तर पास मिलाएको संख्या असिस्टका आधारमा मेसी अगाडि छन्। विश्वकपको मुख्य उपाधिका लागि भने आइतबार मध्यराती 1:45 साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: नयाँ गठबन्धनका लागि पुराना दलहरूबीच दौड़धूप शुरू। गैराती ओलीसँग संवाद गरेका नेकपाका नेता गगन थापालाई भेट्दै कंग्रेस क्षेत्रको आन्तरिक विवाद नयाँ मोडमा। देउवा समूह पार्टी गठनको गृह कार्यमा
1: गृहमन्त्री गुरूङद्वारा शनिबार विदाको दिन पनि जिल्ला प्रशासन कार्यालय गोर्खाको अनुगमन। सरकारसँग सहमति भएपछि मिटर ब्याज पीड़ित न्यायको आशासहित घर फर्किए। प्रतिबद्धता पूरा नभए निजगढ़बाटै पुनः सशक्त संघर्ष शुरू गर्ने चेतावनी।
2: देशभर आज र भोलि भारी वर्षाको चेतावनी। 23 जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक। वैशाख यता विपदका घटनामा परेर 164 जनाको मृत्यु। देशभर झण्डै 70% मात्रै धान रोपाई सम्पन्न।
1: चीनको चोङकिङमा पहिरो जाँदा 8 जनाको मृत्यु, 34 जना अझै बेपत्ता। इराक र अमेरिका बीच 48 सम्झौतामा हस्ताक्षर, अधिकांश तेल क्षेत्रमा केन्द्रित।
2: र फिफा विश्वकपको तेस्रो स्थानका लागि फ्रान्स र इंल्याण्ड भिड्दै फाइनल खेल आइतबार राति। उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan 99.1.
1: Hello.
2: Hello.
1: Ma hajur ko bank bata boleko. Tapai ko message ma euta OTP number aayeko chha. Malai dinus ta tapai ko khata update garidinchu.
2: Huncha huncha. Paknus hai. E nani chori.
3: Hajur.
2: Yaha aau ta nani. Yaha hera ta. Yaha bank bata phone garera ke number ma aayo chha. De ta nani.
3: Lo. Din ta. Hello. Bhannus ta.
1: Hello. हजुर
3: हजुर
1: यहाँ आएको ओटीपी नम्बर भन्नुस् त म तपाईको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भनेर छ के भयो
3: हेर्नुस् बा बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अब देखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा
2: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो एन आरएन 99.1 सबैका लागि सूचना
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी

0: भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
1: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
0: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
0: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ
2: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
2: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खुल्यो
1: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी
2: हाम्रा सेवाहरू
1: होल बोडी चेकअप
2: थाइराइड परीक्षण भिटामिन डी चेक जाँच
1: मधुमेहको सम्पूर्ण चेक जाँच याच बीए1सी जाँच लिपिड प्रोफाइल लिभर फंक्शन टेस्ट एलएफटी
2: युरिक एसिड बाथ टाइफाइड परीक्षण
1: ग्यास्ट्रिकको परीक्षण
2: मोटोपनको परीक्षण
1: गर्भ परीक्षण निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण
2: रगत भ्रिया एवं दिशा पिसाब परीक्षण
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै
2: सम्पर्क फोन नम्बर 0674202727 0674202727 मोबाइल नम्बर 98511 89918
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका

0: लेब्राइट मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-578-5287-579-582-780।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
3: च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालमा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने,
4: सड़क, हवाई यातायात, पर्वत राउन लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
3: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित, बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने, संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको कांग्रेसको देउबा समूहको निष्कर्ष,
5: विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
3: कुसुण्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश, देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैत्य धान रोपेका किसानलाई भ्याइ नभ्याई,
6: खाली हुँदैन जमिन, चैत्य धान लाग्छ अनि गहुँ सरिन्छ, यसैमा त्यहाँ चैत्य धान, चैत्यमा मकै सरिन्छ,
3: र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित, विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराति फ्रान्स र इंग्ल्याण्ड भिड्दै।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसमजन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। वर्खाको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरक्ष पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
0: आज राति र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुं, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल,
8: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली, न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकार पनि गर्नुपर्ने हुन सक्छ र भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सड़क, हवाई यातायात, पर्वत राउन लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन लगायतका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्राधिकारीका लागि राजमार्ग

0: त्यो अर्को चाहिँ पहिरो बाढीले मात्रै ल्याउँ पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
1: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिङ नारायणगढ सड़क खण्डमा ठूलो पानी परी तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी

0: केसरले।
1: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ।
0: एकदमै, म गर्गाचार्य विश्वभाषा पुस्तकालय।
1: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि?
0: धेरै, मैले चाहिँ यति धेरै संस्थाहरूबाट माया पाएँ, अग्रजहरूबाट, त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू।
1: पछि चाहिँ संयुक्त संग्रह पनि,
0: हजुर, अजम्बरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरा कविताहरू छन्। एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ। अब त्यस धेरैवटा उसले चाहिँ
1: भनेको, अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने।
0: हजुर, मेरो तयारीमा छु म
1: कविता संग्रह।
0: हजुर, कविता संग्रह नै
1: भनेको अलिक बढी
0: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले, कविताबाटै म चिनिएको भएको कारणले म कविता नै बढी लेख्छु।
1: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई?
0: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने, मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद। अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ है।
1: जहाँ पुग्दैन रवि त्यहाँ,
0: त्यो त हो, हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण
1: राख्नुभयो,
0: परिकल्पना एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग, पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो, अनि त्यस पछाडि मैले एउटा कविता, एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि, मलाई यो जेएनजी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो, त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि समाज।
2: नेपालमा बंगलादेशको खाड़ीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने तयारी गरेको छ। संस्थापन पक्षसँग पार्टी एक हुने सम्भावना कमजोर बनेको भन्दै कांग्रेसको देउबा समूहको निष्कर्ष छ। कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश छ भने देशभर 72% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसान चैते धान रोपेका किसानलाई भ्याइने भाइ भएको छ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इङ्ल्याण्ड भिड्दैछन्। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 3 गते बिहान 6 बजे साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: बहिन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: मधेसमा तीनै दलको संयुक्त सरकारले निरन्तरता पाउने
2: संविधान संशोधन कार्य दलले बुझाएको प्रतिवेदनमा विपक्षको असहमति प्रकट। इन्टर्न डाक्टरको विरोध जारी, मिटर ब्याज पीड़ितको एक महिने अल्टिमेटम।
1: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 8 जनाको मृत्यु। इराक र अमेरिकी कम्पनी बीच 48 सम्झौतामा हस्ताक्षर।
2: र विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड भिड्ने।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्म देशभरिको मौसम प्रतिकूल रहने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद संजीव अधिकारीका अनुसार हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ र यो क्रम आज रातिदेखि थप बढ़ने सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकाले विभागले ती क्षेत्रका केही जिल्लाहरूमा रातो रंगको चेतावनी जारी गरेको छ। सोमबारसम्म आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न मौसमविद अधिकारीले अनुरोध गर्नुभयो।
4: पहाड़ी विभाग सबै ठाउँमा अनि यो कोशी, लुम्बिनी, पश्चिम प्रदेशको तराईका थोरै ठाउँमा र मधेस, बागमती, गण्डकीको तराईतिर एक दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षासम्मको सम्भावना रहेको छ र आज धेरै भारी मात्रै होइन अति भारी वर्षाको समय सम्भावना छ थोरै ठाउँहरूमा, जस्तो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी भूभाग र तराई भूभागपट्टि एक दुई ठाउँमा चाहिँ अति भारीसम्मको पनि वर्षा हुने भएकोले चाहिँ हामीले किलाहरूमा चाहिँ रातो रङको चेतावनी समेत दिएको अवस्था छ। विशेष गरेर कोशीका पहाड़ी र तराई भूभागतिर बागमती प्रदेशमा उपत्यकाका आसपासका केही जिल्लाहरूमा जस्तो यो सिन्धुपाल्चोक, नुवाकोट, दिङ, त्यस्तै गरेर यो सिन्धुली आसपास जस्तै चितवन, गण्डकी प्रदेशका लमजुङ, कास्की लगायतका केही जिल्लाहरूमा, पहाड़ी जिल्लाहरूमा चाहिँ हामीले रातो रङको चेतावनी दिएको छौँ। भनेको चाहिँ जमिन धेरै चाहिँ चनाएको हुनुपर्ने र प्रतिकारले समेत गर्न पर्ने अवस्था आउन सक्ने भन्ने हो। सोमबारसम्म को लागि चाहिँ एकदमै मौसम बारे चाहिँ जानकारी लिएर मात्रै तपाईँहरूले आफ्नो काम गर्नु होला। सकेसम्म चाहिँ घर बाहिरका कामहरू नगर्न लागि नै हामीले आग्रह गरेका छौँ।
1: यस्तै विपद प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित सड़क अवरोध हटाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्सकाभेटर र लोडर जस्ता हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राख्न भनिएको छ। साथै जोखिमयुक्त क्षेत्रका बासिन्दाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नदी किनारा तथा पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्नेहरूलाई थप सजग रहन आग्रह गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नागरिकहरूको स्वास्थ्यका लागि प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपद मद्दतका लागि 1234, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरीका लागि 1114 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। प्राधिकरणले मौसम सम्बन्धी अध्यावधिक जानकारी र चेतावनीका लागि संचार माध्यम तथा आधिकारिक पोर्टलहरू नियमित रूपमा अवलोकन गर्न समेत ध्यान आकर्षण गराएको छ।
2: अप्रेल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा भित्री सड़कहरू अवरूद्ध भएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार मेची राजमार्ग, अरनिकु राजमार्ग, बीपी, रोल्पाको सहित राजमार्ग र कान्ति लोकपथ अवरूद्ध भएका छन्। यस्तै भेरी कोरिडोर, कालीगण्डकी कोरिडोर र कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरूद्ध भएका छन्। बाढ़ी पहिरोका कारण मुस्ताङको जोमसोम कैसाङ खण्ड भने सड़क जोमसोम कैसाङ खण्ड पनि अवरूद्ध हुँदा यातायात ठप्प छ। पासाङ लामो राजमार्ग भने दिउँसो बन्द रहेकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ। त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क पनि पहिरोका कारण बन्द छ। त्रिशुली नदीको कटानका कारण स्याफ्रुबेसी सड़कको खाल्टे भन्ने स्थानमा सड़क अवरूद्ध भएको हो। कतिपय स्थानमा अवरोध खुलाउने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।
1: यसै पछिल्लो 24 घण्टामा मौसमजन्य विपद र अन्य घटनाका कारण दुईजनाको मृत्यु भएको छ। रोल्पाको थिरुवाङमा वर्षासँगै आएको पहिरोमा पुरेर 57 वर्षीय देवप्रसाद घरतीको मृत्यु भएको छ। बाटो हिँडिरहेको अवस्थामा पहिरोमा पुरिएका घरतीको शव आज फेला परेको हो। यस्तै दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 2 सर्पको टोकाईबाट एकजनाको मृत्यु भएको छ।
2: जेएनजी आन्दोलनपछि केन्द्र सरकारबाट बहिर्गमनमा परेका पुराना दलहरू प्रदेश सरकारमा नयाँ सत्ता समीकरणको खेलमा लागेका छन्। कांग्रेस एमालेको गठबन्धनमा संघमा दुई तिहाईको सरकार बनाएका दलले पालै पालो प्रदेश सरकारको नेतृत्व गर्ने गरी भाग लगाएका थिए। पार्टीको नेतृत्व समेत फेरिएपछि कांग्रेस प्रदेशमा एक्लो हुने संकेत देखिएको छ। केही नेताले पुराना तीनै दल मिल्नुपर्ने बताए पनि मधेस प्रदेश बाहेकका त्यस्तो सम्भावना कम देखिएको छ। सुदूरपश्चिम प्रदेशमा आफ्ना पार्टीका मन्त्रीलाई बर्खास्त गरेको र कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएर अप्ठ्यारो पारेको भन्दै एमाले बागमती प्रदेश सरकार छोड्ने भएको छ। हिजो मुख्यमन्त्री इन्द्र बानियाले 14 मन्त्रालयलाई घटाएर 18 कायम गरेर एमाले सहितका 6 मन्त्रीलाई बिना विभागीय बनाएर आफूहरूलाई प्रदेश सरकारबाट बाहिरिन बाध्य बनाएको एमाले नेताहरूले बताएका छन्। बागमतीमा कुनै पनि दलको बहुमत नभएकाले कसैले पनि एकल सरकार बनाउने अवस्था छैन। एमाले बाहिरी नेकपासँग सरकार बनाउने मनस्थितिमा देखिएको छ। प्रदेश सभा सदस्य एवं कांग्रेस नेता उत्तम जोशीले आफूहरू विपक्षमै बसेर पनि काम गर्न तयार रहेको बताउनुभयो।
5: कांग्रेस एउटा कुनै पनि दल नेकपासँग या एमालेसँग चाहिँ सहमति समन्वय गरेर सरकार निर्माण गर्न सक्छ। कांग्रेस दुवै पक्षसँग चाहिँ हाम्रो बराबर नै छ कुराकानी, तर हामीलाई चाहिँ एकदम पार्टीको ले नेतृत्व लिनुपर्छ, जस्तो सुकै हालतमा जुनसुकै वातावरणमा पनि नेतृत्व लिनुपर्छ भन्ने खालको चाहिँ हाम्रो केन्द्रीय नेतृत्वलाई पनि छैन र हामी रहेका सांसदहरूलाई पनि छैन।
2: लुम्बिनी प्रदेशमा कांग्रेसले सहमति अनुसार अब मुख्यमन्त्री सहित सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ, जसले गर्दा मन्त्री फेरबदलको तयारी तत्कालका लागि रोकिएको छ। कोशी प्रदेशमा पनि पुरानै गठबन्धन रहने वा नयाँ बन्ने निश्चित भइसकेको छैन। कर्णाली प्रदेशमा एमालेसँगको सत्ता समीकरण भत्किएसँगै कांग्रेसले नेकपासँग साझेदारी अघि बढ़ाएको छ। सुदूरपश्चिम प्रदेशमा बजेट विवादले सत्ता गठबन्धन नै भत्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रदेश सरकारको भविष्य नेकपाको निर्णयमा निर्भर देखिएको हो। कांग्रेस एमाले गठबन्धन बीच दरार आएपछि अब नेकपा नेतृत्वमा सरकार बनाउने बारे आन्तरिक गृह कार्य भइरहेको सांसद दीर्घराज छोडारीले बताउनुभयो।
6: अब हाम्रो चाहिँ अपेक्षा हाम्रो चाहिँ तरिका हामी चाहिँ सरकारको जानका भन्दा प्रश्न भनेर बसेकै थियौँ, हेरिनु भएको छ। अब काङ्ग्रेस र एमालेहरू मिलेनन्, अब यहाँ हामी नमिली जोडी चाहिँ मिल्दैन, सरकारमा जानै नहोला नि। अब हाम्रो त अस्ति निर्णय भइसक्यो, तपाईँ आइसक्यो नि त, हामीले हाम्रो नेतृत्वमा सरकार बनाउने कुरामा काङ्ग्रेससँग पनि एमालेसँग खुल्लै छौँ भन्ने हामी निर्णय गरेका छौँ। त्यही आधारमा कुरा अगाडि बढाइरहनु भएको छ साथीहरू।
2: अन्य प्रदेशमा कांग्रेस एमाले बीचको गठबन्धन फेरिए पनि मधेस प्रदेशमा कुनै असर नपर्ने नेताहरूको दावी छ। हाल मधेसमा कांग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वमा एमाले र नेकपाको संयुक्त सरकार छ, जहाँ तीनै दलका नेताहरूबीच वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति कायम रहेको प्रदेश सभा सदस्य एवं एमाले नेता त्रिलोक प्रसादले थाहा संचार नेटवर्कसँग बताउनुभयो।
7: धेरैचोटि सत्ता परिवर्तन भयो, यसरी भइरह्यो भने त्यसको असर ठाउँमा हुन्छ, त्यसकारण त्यस्तो नहोस्, त्यसले गर्दा प्रदेशको अब क्रियाकारी जुन प्रभाव छ त्यो चाहिँ बहुत राम्रो हुन्छ, यो कुरा बुझ्नुको लागि म अनुरोध गर्छु।
1: सुन्दै गर्नुहोला
8: गुणस्तरीय प्लम्बिङको पर्वतनाम
9: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवनभर। शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्नै पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
11: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: सरकारको संविधान संशोधनको एजेण्डा पनि विवादमा परेको छ। गत चैत्र 16 गते बसेको मन्त्रीपरिषद बैठकले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल गठन गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेसले आफ्नो प्रतिनिधि नै पठाएन भने दोस्रो विपक्षी दल नेकपा एमाले कार्यदलको दुईवटा बैठकमा मात्र सहभागी भएर बाहिरियो। अन्य दल नेकपा, लोकतान्त्रिक समाजवादी पार्टी, जसपा अर्थात जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिले अन्तिममा कार्यदल छाडे भने श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजपालाई साथ दिएका छन्। प्रमुख दलले नै नमानेको कार्यदलले अस्ति सरकारलाई प्रतिवेदन बुझाएको छ, तर सो प्रतिवेदनको अर्थ नरहेको विपक्षी दलले दावी गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
12: संविधान संशोधनको मुख्य एजेण्डा राखेर दुई तिहाईको सीट ल्याएको राजपाले प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलहरूलाई विश्वासमा लिन नसक्दा राजनैतिक विवाद बढ़ेको छ। 10 वर्षपछि संविधान संशोधन गर्न सकिने बहस केही वर्ष अघिदेखि नै शुरू भएको थियो। संविधानका मूलभूत विषय बाहेकमा संशोधनका लागि सबै दलले आआफ्ना धारणा राख्दै आएका छन्। तर अहिले राष्ट्रपा एकलौटी ढंगले अघि बढ़न खोजेकाले आफूहरू बहसमा सहभागी नभएको प्रमुख विपक्षी दलहरूले तर्क गर्दै आएका छन्। कंग्रेस सांसद निष्कल राई सरकारले संविधानको मर्म र संशोधित प्रक्रियालाई व्यवस्था गर्दै अघि बढ़ेकाले समस्या भएको बताउनुहुन्छ।
13: जुन हिसाबबाट संशोधनको तपाईँको प्रक्रिया छ अथवा संविधानले तपाईँको राखेको मर्म छ त्यो हिसाबबाट तपाईँको सरकार अगाडि नबढ गर्दाखेरि स्ट्याटिक डकुमेन्ट भन्ने कुरो त होइन, होइन समय सापेक्ष तपाईँको यसको चेन्ज परिवर्तन गर्नु आवश्यक तर सरकार गर्न खोज्छ भने यो विशेषमा तपाईँको हाम्रो सहभागी नहुने भन्ने हिसाबबाट नै तपाईँको राख्छ।
12: कंग्रेसले प्रतिनिधि नै नपठाउँदा पनि नेकपा एमाले कार्यदलका दुईवटा बैठकमा सहभागी भएको थियो। सरकारको मनसाय अर्कै देखेपछि कार्यदलबाट बाहिरिएको कार्यदल सदस्य समेत रहनुभएका एमाले नेता डाक्टर भीष्मराज अधिकारीले बताउनुभयो।
14: यत्रो संघर्ष पछाडि, यत्रो ठूलो बलिदान पछाडि ल्याएको संविधान कसरी संशोधन गर्ने, के विषय संशोधन गर्ने भन्ने त्यो ग्राभिटीको कुराकानी नै आएन सरकारको तर्फबाट। हामीले सरकारको धारणा मायौं, सरकारले आफ्नो धारणा स्पष्टताका साथ केही ल्याएन। फललाई जुन ट्र्याकमा लैजानु पर्ने थियो त्यो ट्र्याकमा भन्दा अलिकति ट्र्याक नै डिरेल भएको हामीले महसुस गर्यौं। ओभरअल काम कारवाही नै जसरी अगाडि बढ्नु पर्थ्यो त्यसरी नबढेको हुनाले पार्टी त्यहाँबाट बाहिरियो।
12: अहिले राजपाले चाहेको संशोधनको विषयमा तत्कालीन माओवादीले उठाउँदै आएका केही विषय पनि समावेश छन्। समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका विषयमा राजपा तयार देखिन्छ, तर अहिले एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेर नेकपा पार्टी बनाएका माओवादी नेताहरू आफूहरू अहिले संविधान संशोधनको एजेण्डामा प्रवेश नगर्ने बताउन थालेका छन्। थाहा संचार नेटवर्कसँग कुरा गर्दै नेकपा नेता लीलामणि पोखरेलले संविधान संशोधनको विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनुभयो।
15: अहिले काल संविधान संशोधन गर्ने एजेण्डा प्रमुख होइन, उहाँहरूले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको अवधारणाबाट उहाँहरू अलग ढंगले जान खोजेको देखिसके पछाडि अहिले संविधान संशोधन गर्ने दिशामा हाम्रो सहमत छैन।
12: विपक्षी दलहरूले कार्यदल गठनको प्रक्रिया गैर राजनीतिक व्यक्ति संयोजक बनाएको र संशोधनमा गलत नियत बताइरहँदा सरकारको नेतृत्व गरिरहेको दल रासोपाले भाग्न खोजेको आरोप लगाएको छ। रासोपाका नेता समेत रहनुभएका कार्यदल सदस्य मोहनलाल आचार्य यो प्रतिवेदन अन्तिम नभई बहसको शुरूआत मात्र भएको दावी गर्नुहुन्छ।
13: यो त बहस पत्र हो होइन, बहस पत्र त अब सरकारले अगाडि बढाउने कुरा हो। सरकारले अगाडि बढाउने कुरामा चाहिँ कसरी अगाडि बढाउँछ भन्ने कुरा सरकारले क्याबिनेटले निर्णय गर्ने हो। अब यो बहसको शुरूआत गर्ने कुरा पनि हो, खास गरी संविधान संशोधन त फेरि अर्को प्रोसेसबाट जाने हो नि त, यही त संविधान संशोधन सोझै त हुन्छ नि त।
12: विपक्षीको बहिष्कार र सत्ता पक्षको बचाउका बीच संविधानविदहरूले भने संविधान संशोधनका लागि राजनीतिक सहमति अनिवार्य शर्त भएको औल्याएका छन्। संविधानविद काँसीराज दाहाल दलहरू आफैमा प्रष्ट नभई संविधान संशोधन असम्भव रहेको बताउनुहुन्छ।
16: 10 वर्ष भइसकेको हुनाले संविधानले संशोधन खोजिराखेका छ, किन राजनीतिक दलहरू पनि आफूमा स्पष्ट देखिँदैन। प्रतिनिधिहरू पठाउने आवश्यक थिएन भनेर लगान लिनुपर्ने, प्रतिनिधि पनि पठाउने, अनि गर्दाखेरि अलि त्यो राजनीति भन्दा पनि कहिले काहीँ अराजनीति हुन्छ। त्यसैले मूल कुरा के हो भने के विषयमा चाहिँ संशोधन गर्ने हो त भनेर राजनीतिक दलहरूले पनि आफ्नो तहबाट गृह कार्य गरेर सार्वजनिक गर्नुपर्छ।
1: विपक्षीय कार्यकारी राष्ट्रपतिको माग गर्दै केही युवाहरू सड़क आन्दोलनमा उत्रिएका छन्। समृद्ध नेपालको आधार निर्माणका लागि आगामी 2087 सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने भन्दै युवाहरूको एक समूहले आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप बलियो बनाउनुपर्ने, 10 सदस्यीय मन्त्री परिषद गठन गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग अघि सारेका हुन्। उनीहरूले नेपालका सबै बैंकहरूको पूर्ण राष्ट्रियकरण गर्नुपर्ने, बढ़दो अपराध नियन्त्रणका लागि अपराधीलाई कड़ा सजाय दिने कानूनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग पनि राखेका छन्। यस्तै सुकुम्बासी, भूमिहीन, किसान तथा जग्गाको स्वामित्वबाट वंचित वास्तविक नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने माग उनीहरूको छ।
2: विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि शरम शोषण भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको शरम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक अर्थात इन्टर्न आवासीय चिकित्सकहरूको ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी नहुने तथा एक हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन्। उनीहरूले आफूहरूमाथि चरम शोषण भएको भन्दै आन्दोलन गर्दै आएका छन्। युवा तथा प्रशिक्षार्थीहरूले श्रम ऐन 74 बमोजिम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी काम हुन नहुने तथा ड्यूटी समय पनि निश्चित भएकोमा अधिक समय काममा खटाएको गुनासो गर्दै हप्तामा 48 घण्टा भन्दा बढ़ी काम गराइए श्रम ऐन अनुसार अतिरिक्त समय अर्थात ओभरटाइम भत्ता उपलब्ध गराइनुपर्ने माग समेत राखेका हुन्।
1: खाद्य स्वच्छता मन्त्रालयले आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढ़ाइएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: Sam burada sana zaten bonus bal. Bir sakal sevda dişko. Kesme maça pitrava sevo. भरपूर मनोरंजन सहित मात्रहरु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: युहो हा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार दुईजना महिलाहरूले आज सिंहदरबार स्थित गृह मन्त्रालयको गेट अगाडि घण्टी बजाउँदै सरकार विरूद्ध प्रदर्शन गरेका छन् दुईजना महिला निहारिका राजपूत र बिनु यादवले आज सड़कमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शनमा उत्रिएका हुन् विगतमा कुमारी आमाको रूपमा परिचित निहारिका राजपूत र घरेलु हिंसा पीड़ित बिनु यादव आफ्ना माग तथा समस्या सम्बन्धित निकाय समक्ष राख्ने उद्देश्यले आज त्यहाँ पुगेका थिए तर प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धरना दिएका हुन्
2: हिजो मात्र नौ बुद्धि सहमति गरेका मिटर व्यास पीड़ित सरकारलाई एक महिने अल्टिमेटम दिएर घर फर्केका छन् विराटनगरबाट बाह्रको निजगढ़मा आइपुगेका मिटर व्यास पीड़ितलाई गृहमन्त्री सुधन गुरूङ पुगेर रोक्नु भएको थियो वार्ता टोलीलाई मात्र काठमाडौँ पठाएका पीड़ितहरू सरकारसँग सहमति भएको भोलिपल्ट घर फर्कन थालेका हुन् काठमाडौँ आएको संघर्ष समितिको प्रतिनिधि मण्डल आज निजगढ़ फर्किएर आन्दोलनमा सहभागी पीड़ितहरूलाई वार्ताको उपलब्धिबारे जानकारी गराएको थियो यसपटक पनि सहमति कार्यान्वयन नभए एक महिनापछि निजगढ़बाटै पुनः आन्दोलन शुरू गर्ने मिटर ब्याज पीड़ितका अगुवा निर्गढ़ नवीनले बताउनुभयो
3: मकवानपुरको हेटौँडा उपमहानगरपालिका तीन रोहेनी कोलेनी स्थित कर्रा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौँडा उपमहानगरपालिका 17 घर भएका केशव राईका अन्दाजी 14 वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए खोजीका क्रममा युकेश डुबेको स्थानमै फेला परेका थिए उनको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ मृतक बालकको शव हेटौँडा अस्पतालमा राखिएको छ
2: पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ महानगरले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन् सहभागीहरूले पोखरा बस पार्क फिर्के खोला र अमरसिंह चोक लगायतका क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउन महानगरले निर्वाह गरेको भूमिका सकारात्मक रहेको बताएका हुन्
3: एक वर्ष अघि लेहेन्दे खोलाको बाढ़ीले क्षति पुर्याएको रसुवाको टिमुरे भन्सारमा व्यापारिक गतिविधि लयमा आए पनि सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ सवा 2 अर्ब चिनिया लगानीमा निर्माणाधीन बन्दरगाहको 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इराक र अमेरिका बीच 48 सम्झौतामा हस्ताक्षर भएको छ इराकी प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको हो तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ पश्चिम एसियामा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय खोजिरहेको बेला यो सम्झौता भएको हो सम्झौतामा इराकका तेल तथा विद्युत मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सन मोबिल केबीआर जी भेर्नोभा सेल र हलिबर्टन बीचको सहकार्य तथा साझेदारी समावेश छन् यसैबीच इराक र सिरिया बीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माण सम्बन्धी केही सम्झौता पनि भएका छन् इराकले सैटेलाइट संचार सेवा प्रदायक स्टारलिंकसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ
3: युक्रेनले पश्चिमी रूसमा गरेको भीषण ड्रोन आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन् रूस युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण जारी रहेको बेला यो घटना पछिल्ला 3 वर्ष यताकै रूसभित्र भएको सबैभन्दा घातक युक्रेनी ड्रोन आक्रमण मध्ये एक मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् रूसको ताम्बोब क्षेत्रका गवर्नर येवगेनी पेर्बिसोभका अनुसार आक्रमणमा रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्ड बेरीजको कोतो इस्पाक स्थित गोदाममा ठूलो क्षति पुगेको छ। घटनामा उक्त गोदाममा कार्यरत सात कर्मचारीको मृत्यु भएको तथा 25 घाइते भएको उहाँले जानकारी दिनुभयो। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य सातजनाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ। गवर्नर पोर्बिसोपले रूसको हवाई प्रतिरक्षा प्रणालीले 28 ड्रोन खसालेको दावी गर्दै ती ड्रोन लक्ष्यमा पुगेको भए पनि मानवीय क्षति अझ ठूलो हुन सक्ने बताउनुभयो।
2: नेपाल परिवेशमा अब खेल समाचार।
1: विश्वकप फुटबल विशेष।
4: विश्वकप फुटबलको सेमी फाइनलमा बेहोरेको बिर्सनलायक पराजयको चोटलाई भुल्दै फ्रान्स र इंल्याण्ड भोलि बिहान 2:45 तेस्रो स्थानका लागि मैदानमा उत्रदैछन्। फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्प्सको यो अन्तिम खेल हुनु र स्टार स्ट्राइकर किलियन एम्बाप्पे ऐतिहासिक कीर्तिमानको नजिक हुनुले सामान्यतया कम महत्व दिइने र विश्वकपकै दुखी मानिने खेल पनि निकै अर्थपूर्ण र रोचक बन्ने देखिएको छ। खेलमा दुवै टोलीले आफ्ना शुरूआती 11मा व्यापक परिवर्तन गर्ने सम्भावना पनि उत्तिकै बलियो छ। मियामीमा हुने खेलसँगै 57 वर्षीय प्रशिक्षक डेस्च्याम्प्सको 14 वर्ष लामो ऐतिहासिक कार्यकालको सुखद अन्त्य हुनेछ। सन् 2012 फ्रान्सेली टोली सम्हालेका उनले सन् 2018 फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए भने सन् 2022 फाइनल र लगातार तीन पटक विश्वकपको सेमी फाइनलसम्म पुर्याएका थिए। मुख्य प्रशिक्षकका रूपमा दोस्रो पटक विश्वकप ट्रफी उचालेर विदा हुने उनको चाहना अधूरै रहे पनि फ्रान्सेली खेलाड़ीहरू जितका साथ आफ्नो सफल प्रशिक्षकलाई सुखद विदाई गर्न चाहन्छन्। 48 टोली सम्मिलित प्रतियोगिताको लामो यात्रा तय गरेपछि दुवै टोलीका खेलाड़ीहरू शारीरिक र मानसिक रूपमा निकै थकित छन्। इंल्याण्डका प्रशिक्षक थोमस टुचेलले फ्रान्स वा इंल्याण्डका कुनै पनि खेलाड़ी यो खेल खेल्न इच्छुक नरहेको र सबैको ध्यान फाइनलमै केन्द्रित रहेको बताएका छन्। यस अवस्थामा दुवै प्रशिक्षकले अहिलेसम्म मैदानमा कम समय पाएका बेन्चका खेलाड़ीलाई मौका दिँदै टीममा व्यापक फेरबदल गर्ने रणनीति बनाएका छन्। यति हुँदाहुँदै पनि फ्रान्सका कप्तान किलियन एम्बाप्पेका लागि भने यो खेल निकै महत्वपूर्ण हुन सक्छ। 27 वर्षीय एम्बाप्पेले विश्वकपमा 8 गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या 20 पुगेको छ। उनी प्रतियोगिताको गोल्डन बुट जित्ने दौड़मा मात्रै छैनन्, बरू विश्वकपकै सर्वाधिक विश्वकप गोलकर्ताको ऐतिहासिक कीर्तिमानको समेत नजिक पुगेका छन्। सामूहिक दबाव नभएको यस खेलमा शुरूदेखि नै मैदानमा उत्रिएर फ्रान्सको निराशाजनक बहिर्गमनलाई व्यक्तिगत रूपमा ऐतिहासिक क्षणमा बदल्ने अवसर एम्बाप्पे सामु छ। अर्जेन्टिनाका लियोनल मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको शीर्ष स्थानमा रहेका छन्। विश्वकपको उपाधिका लागि भने सोमबार स्पेन र अर्जेन्टिना भिड्ने छन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: आज राति र भोलि दिनभर देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना। मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागको आग्रह।
2: बागमती प्रदेशबाट पनि एमाले आउट, नेकपासँग मिलेर सरकार बनाउने तयारी। कोशीमा अझै पुरानो गठबन्धन, मधेसमा तीनै दलको संयुक्त सरकारले निरन्तरता पाउने।
3: संविधान संशोधन कार्यदलले बुझाएको प्रतिवेदनमा विपक्षको असहमति प्रकट। इन्टर्न डाक्टरको विरोध जारी, मिटर ब्याज पीड़ितको 1 महिने अल्टिमेटम।
2: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 8 जनाको मृत्यु। इराक र अमेरिकी कम्पनी बीच 48 सम्झौतामा हस्ताक्षर।
3: र विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंल्याण्ड भिड्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: AIO.
6: AIO?
5: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
1: All in one mart. Helping make your life easier.
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुशी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.
0: नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज।
1: धन्यवाद।
0: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
1: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिराखेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
0: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ। तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
1: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसाई गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
0: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
1: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
0: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि, अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ?
1: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न, जसको हितको निमित्त उपस्थित भएको हो, त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ, सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व, वफादारीता।
0: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो, त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ अहिले? खबरदारी गरेको
1: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि, त त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
0: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला, दलित, सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
1: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो, त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति, कुसंस्कार, विकृतिलाई यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले। त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नु पर्छ, यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि, मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको मलाई।
0: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
1: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू, व्यवधानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको संघर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
0: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले कस्तो सुन्थ्यौं भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढङ्गले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौँ। अहिले सुरुवाती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
1: विगतका सांसदहरूबाट सुनेको समानुपातिकहरूलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै दृष्टिकोणले हेर्ने, समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त। समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेका हौँ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन्, होइन? त्यो कुराले चाहिँ मनमा एकदमै दुखी तुल्याउँछ।
0: अहिले पनि त्यो संसदभित्रै त्यस्तो कुरा सुन्नुपर्छ?
1: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ म। मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
0: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको पनि महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लागिरहेको,
1: पछि लाग्नु पर्दैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ र अरू राजनैतिक दल नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको सांसद बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबहस अथवा भेटघाटलाई हेर्दा?
1: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ
0: सबै सांसदसँग,
1: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिले पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने, होइन, बाहिर भेट्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ, होइन? तर अब अहिले राष्ट्रपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी देखिँदैन, त्यो त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ,
0: त्यहाँबाट निस्किँदाखेरि
1: हाँसी खुसीका साथ एकदमै हात मिलाएरै हामी हेर्छौँ।
0: सबै सांसदसँग तपाईँको बराबरै सम्बन्ध हो कि अथवा कसैसँग अलि बढी बाक्लो, कसैसँग अलि पातलो?
1: कतिसँग त चिन्जान पनि छैन, अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग त चिन्जानै हुँदैन, जाने आउने अब त्यो आफ्नो काममा हुने केही अब मान्यजीवहरूसँग चिन्जान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान, भलाकुसारी परामर्श हुन्छ, फोन सम्वादहरू पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
0: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
1: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न त आएको छु, त्यस पछाडि मैले विधेयकमाथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ। अहिले अरू समय चाहिँ मैले विशेष समय र अर्को ड्राफ्टै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
0: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
1: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु, सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो, आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फुकोस्, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
0: अहिले यो संसदको बोलाइलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलि चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
1: त्यो अब आफूले अर्कालाई जज गर्न चाहिँ सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौँ हामी स्वीकार्दैनौँ, त्यो खालको परिपाटी छ। त्यसैले लाग्छ अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ, होइन? त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला, हामीले हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म।
0: भनेको संसदमा फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
1: अलिकति त्यहाँनिर चाहिँ त्यस्तै लाग्छ मलाई, कता कता लाग्छ, मिडियाले कभरेज गर्दा हाइलाइट गर्दा पनि अलिक ठुलो स्वरले त्यो भइसकेपछि चाहिँ अलिक हाइलाइट गर्ने बाहिर ल्याइदिने त्यो खालको चाहिँ धेरै देखेँ मैले। हुन त अब राजनीतिमा चर्को भाषण गर्ने होइन अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला, तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि सस्तो हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ मलाई। कसै सबैको एउटै खालको बोली पनि हुँदैन, सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैन, तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त।
0: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक व्यक्ति पनि पर्नुभयो, तपाईँका दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ, अनि त्यो कारणले पनि कहीँ न केही प्रभाव पारेको होला अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्त्वहरू हुन्छ।
1: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे, मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि। त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन, त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म। यो राजनीतिक क्षेत्रमा पनि स्वीकारे हुन्थ्यो भन्ने लाग्छ। कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू, आफूलाई कसरी ट्रेन गरिएको छ। अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो, अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उच्छृङ्खलता कहीँ देखिँदैन
0: भनेको। तपाईँ साहित्यिक र साङ्गीतिकमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भने?
1: हजुर, एकदमै हुन्छ। त्यो चाहिँ
0: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना,
1: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति एसी त मैले 14 वर्ष
0: कति सालतिर
1: दिएको, यो चाहिँ मेरो 57 सालतिर छापिएको
0: पहिलो रचना। अनि ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति, त्यसपछि तपाईँलाई संयुक्त कृति पनि प्रकाशित, यो दुईटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
1: मलाई चाहिँ यो खास गरेर चाहिँ म स्कुलमा हुँदा चाहिँ म एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो।
0: साहित्यिक यहाँको यात्राको बारेमा अलिकति तपाईँले नै सुनाउनु।
1: त्यस पछाडि मेरो म चाहिँ एकदम मेरो गायन कला राम्रो थियो पहिले, अनि मेरो भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। म चाहिँ एकदमै तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे अनि उहाँहरूको कपी गर्थे गाउँथे स्टेजहरूमा।
0: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश हामी अब अहिले ठ्याक्कै यसरी नै तपाईँलाई स्वरले साथ नदिएको होला बेग्लै कुरा, तर मान्यजीमा यस्तो पनि कला रहेछ भन्ने त्यो सम्झना गराउनको लागि
1: मैले चाहिँ सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
0: कसरी गाउनु भएको थियो सुनौ?

0: त्यस अरुण लामा लगायत अरू अग्रज गायकहरूको पछ्याउँदै पछ्याउँदै तपाईँले कोसिस नै गर्नु पछि केमा समस्या भएर तपाईँ
1: भोकल गर्नमा रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
0: भनेको मञ्चहरूमा पनि त्यतिखेर
1: थुप्रै गाउँथे कलेजमा त कहिले छोड्दिन थिए स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो
1: अनि त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्ला भोजपुर हो अनि धनकुटामा आइसकेपछि अलिकति विवाह भइसकेपछिको फरक जीवन त्यस्तो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो
0: लेख्नलाई सजिलो बनायो कि अप्ठ्यारो बनायो
1: परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाघ बस्नु पर्यो क्या त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु
0: त्यसपछि झन्
1: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो अनि
0: त्यसको केही अंशहरू अहिले याद छ कि अथवा फेरि हामी अरू प्रोडक्सन
1: मलाई त्यो याद छैन मलाई लेख्न मात्रै कन्ठ आउँदैन
0: त्यहाँ कविता वाचन गर्नु त्यसपछि
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरेँ कार्यक्रमको त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ म अध्यक्ष भएँ त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ छापेर यहाँनिर के विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउनु मिल्ने जति कलेक्ट भएको रहेछ अनि विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ उहाँ प्राज्ञ पनि हो अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो कविता खासै राम्रो छैन होला भन्नुभयो अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी ल्याएँ
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ
1: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकालय
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
1: धेरै मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू
0: पछि चाहिँ संयुक्त